0: हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणाली लिनै कर्मचारीको सरुवा गर्ने बारे अवगत गराउनेछ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ।
1: विदेशमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दै जाँदा शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी व्यवसाय पनि विस्तार भएको छ, तर परामर्शका नाममा ठगी भएको भन्दै विद्यार्थीहरूको गुनासोपछि सरकारले नियमन गर्ने गरी नयाँ नियमावली बनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नयाँ नियमावलीले अध्ययनको नाममा वैदेशिक रोजगारीसँग जोड़िएका गैर कानूनी गतिविधि रोक्ने सरकारको विश्वास छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले नवीकरण विनय संचालनमा रहेका संस्थाहरूलाई दर्ता हुन अल्टिमेटम नै दिएको छ। सूचना निकालेर सम्बन्धित संस्थालाई साउन चार भित्र नवीकरण गर्न भनिएको हो। छानबिनमा 545 शैक्षिक कन्सल्टेन्सी 14 भन्दा बढी परामर्श केन्द्र निगरानीमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: आयातमा भारतले गरेको कडाईका कारण विस्फोटक पदार्थ आपूर्तिमा अवरोध हुँदा नेपालका थुप्रै निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार करिब 3000 मेगावाट क्षमताका थुप्रै आयोजनाको काम प्रभावित भएको छ। भारतीय राजदूतावासले विस्फोटक आयातका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिन नयाँ र झन्झटिला शर्तहरू थपेपछि भारतबाट विस्फोटक पदार्थ आयातमा कमी आएको हो। फलस्वरूप जलविद्युत परियोजनाको काम पनि प्रभावित भएको छ।
1: गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्यसहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाइलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी रूपमा देखिन थालेको हो।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बिना तयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। यी कार्यक्रमका लागि आगामी वर्षको लागि बजेट विनियोजन हुनुले कार्यक्रम अपूरो रूपमा सञ्चालन हुने देखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
2: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चिनिया वाणिज्य उपमन्त्री यान दोङले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राखेका हुन्।
1: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकको बहुमतबाट विनियोजन विधेयक पारित भएको छ। बैठकबाट अर्थ विधेयक भने सर्वसम्मत पारित भएको थियो भने प्रदेश सार्वजनिक ऋण उठाउने सम्बन्धी विधेयक बहुमतबाट पारित भयो।
2: वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ। विभागले अब प्रमाण पुगेका उजुरी फर्छोट नगरेसम्म सम्बन्धित म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो।
1: तराई मधेसका विद्यार्थी अध्ययनका लागि शहर बजार रोज्न थालेपछि स्थानीय स्कूल सुनसान हुन थालेका छन्। 10 कक्षासम्म केही विद्यार्थी टिके पनि एसी दिएर प्लस टूका लागि शहर बजारको स्कूल रोज्न थालेका छन्। त्यसले गर्दा स्थानीय स्कूलमा प्लस टूमा विद्यार्थी निकै अभाव हुन थालेका छन्। मधेसका 8 जिल्लाका अवस्था त्यस्तै रहेका छन्।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
1: पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख प्रवेशद्वार सागामा निर्माणाधीन अन्डरपासको भौतिक प्रगति करिब 95% पुगेको छ। मुख्य संरचना तथा पहुँच मार्ग निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम चरणका बाँकी काम तीव्र गतिमा अघि बढ़िरहेका छन्। आयोजना सम्पन्न भएपछि अरणीको राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी साधनले लामो समयदेखि भोग्दै आएको ट्राफिक जामको समस्याले समेत राहत पाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार बुधबार शेयर बजार परिसूचक 30.09 अंकले घटेर 2621.59 अंकमा बन्द भएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसिया द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताएका छन्। उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गरेका छन्। नेटो शिखर सम्मेलनमा भाग लिन टर्किएको राजधानी अंकारा पुगेका ट्रम्पले यस्तो बताएका हुन्। नेटोका महासचिव मार्क रुटीले इरानमा अमेरिकाले पछिल्लो पटक गरेको आक्रमणको बचाव गर्दै उक्त आक्रमण जरूरी रहेको बताएका थिए।
2: अब खेल र खेलाड़ीका खबर। उत्तर अमेरिकामा जारी 23 संस्करणको फिफा विश्वकप 2026 को प्री क्वार्टर फाइनलका सम्पूर्ण खेलहरू सकिएसँगै क्वार्टर फाइनलको समीकरण पूर्ण रूपमा तयार भएको छ। बुधबार बिहान भएको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेपछि अन्तिम आठमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको हो। यसपटकको प्री क्वार्टर फाइनल चरण फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक, प्रतिस्पर्धात्मक र नाटकीय बन्यो, जसले विश्व फुटबलका कैयौं हस्तीहरूलाई आँसुसहित विदा गर्यो भने केही नयाँ टोलीहरूलाई इतिहास रच्ने अवसर दियो। यस विश्वकपको अन्तिम सोह्रको चरण अप्रत्याशित नतिजाहरूले भरिपूर्ण रह्यो। कीर्तिमानी पाँच पटकको विश्व विजेता ब्राजिल 36 वर्षपछि पहिलो पटक क्वार्टर फाइनल पुग्न असफल रहँदै प्रतियोगिताबाट बाहिरियो। यसलाई वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर एर्लिङ हालाण्ड चम्किएको नर्वेले 2-1 स्तब्ध पारिदियो।
1: अब विचार तथा विश्लेषण। सड़क बढार्ने उम्रावतीहरू शीर्षकमा डेडलाइन तराईमा चन्द्रकिशोरले कान्तिपुर दैनिकमा आफ्नो विचार लेखेका छन्। उम्रावतीहरूको झाडुले हरेक बिहान सड़क सफा गर्छ, तर त्यो झाडुको असली काम सायद सड़क बढार्नु मात्र होइन, त्यसले हाम्रो दृष्टिमा जमेको धुलो पनि बढार्न खोजिरहेको हुन्छ। जबसम्म सफाई गर्ने हात असुरक्षित छन् तबसम्म सहरको सफाई अधुरो छ। जबसम्म श्रमलाई जातिसँग बाँधिन्छ तबसम्म लोकतन्त्र पनि अधुरो छ। देश कुनै शासकको टोलीले बन्दैन। वास्तवमा बिहान सबैभन्दा पहिले उठ्ने र सबैभन्दा अन्तिममा थाक्ने यिनै मानिसहरूले बनाउँछन् देश। आफ्नै जीवन घिसारेर अरूको जीवनलाई सहज बनाइरहेका यिनै अदृश्य श्रमिक हुन् देश बनाउनेहरू। उनीहरूलाई देख्न सक्नु नै सायद लोकतन्त्रलाई गहिरोसँग बुझ्न सिक्नु हो।
2: बीमा उत्थानका उपाय शीर्षकमा डाक्टर अनिल राज भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। पैसा भए ब्याङ्कमा राख्ने हो, बीमा गरेर अरूलाई किन पोस्ने? बीमाबारे आम जनमानसको धारणा यही नकारात्मक छ। बीमा गर्ने भनेको मरेपछि अरूले पाउने भन्दा पनि आफ्नो आर्थिक मजबुतीका लागि गर्ने हो। आफूसँग रहेको पैसा ब्याङ्कमा राख्दा हालको परिवेशमा 4.5% भन्दा कम ब्याज छ। त्यो पनि मुद्दती खातामा राख्दा वार्षिक पाइने हो, तर जीवन बीमा गर्दा तिरेको बीमा शुल्कको प्रत्येक वर्ष 8.5% बोनस दिने गरी जीवन बीमा लेख बजारमा आइरहेका छन्। यसले ग्राहकलाई के फाइदा हुन्छ भने आफू जीवित रहँदा तिरेको बीमा शुल्क र त्यसमा प्रत्येक वर्ष बोनस कम्पाउण्ड इन्ट्रेस्ट जस्तो हिसाब गरी बिमालिक समाप्त भएपछि ग्राहक स्वयंले तिरे भन्दा डबल रकम हात पार्ने हुन्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
2: डिस होम इन्टरनेट।

नमस्कार राजनीति श्रोता, आजको नेपाली बसबाट खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो.com र नेपाली नेटवर्क.com मार्फत पनि तपाईँहरू सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी देशको समसामयिक राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। हिजो मात्र हामीले कुराकानी गरेका थियौँ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सुकुम्बासेबाटै निर्मम सरकार किन बन्दैछ, किन चाहिँ सुकुम्बासेहरूलाई होल्डिङ सेन्टर छोड्नका निम्ति अल्टिमेटम दिँदैछ, किन भोकभोकै राखिँदैछ सुकुम्बासेहरूलाई। सुकुम्बासी यो देशका नागरिक होइनन्, सरकारले उनीहरूको समस्या समाधान गर्नु पर्दैन, सरकारले यति निर्दय बन्नुपर्ने हो आफ्नो नागरिकहरूमाथि। आजको नेपाली बहसमा पनि हामी चर्चा गर्न चाहन्छौँ सुकुम्बासीका समस्या सरकारले जुन ढङ्गले हल गर्न खोजिरहेको छ, यो प्रक्रिया मिलेको छैन, सिस्टम मिलेको छैन, नागरिकहरू वर्ग वर्ग बीचको जुन खाडललाई अझ बढी निर्मम बनाउन खोजिएको छ, यसले देशलाई कहीँ पनि पुर्याउँदैन। देशमा फेरि अर्को द्वन्द्वको सुरुवात हुनसक्छ, द्वन्द्वको बेजारोपण हुनसक्छ। त्यसैले गर्दाखेरि आजको दिनमा नेपाली बहसमा हामी भन्न चाहन्छौँ सुकुम्बासी बस्ती समाधान गर्नु राज्यको दायित्व हो, त्यो राज्यले चाहिँ आफ्ना नागरिकहरूमाथि यसरी लात बजार्न मिल्दैन, बुट बजार्न मिल्दैन। सुकुम्बासीका समस्या पहिला हल गर्नुपर्दछ र सुकुम्बासीहरूले पनि सरकारले भने अनुसारको काममा तदारुकता देखाउनु पर्दछ। सरकारले दिएको राहत रकम लिनेदेखि लिएर राहत रकम त्यो पुग्छ कि पुग्दैन त्यसका विषयमा पनि उनीहरूले विचार विमर्श गरेर एक आपसमा सद्भाव कायम गर्नुपर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, आजको दिनमा अहिलेको अवस्थालाई नेपाली कङ्ग्रेसको कुरा गर्ने हो भने कङ्ग्रेस यतिखेर छिन्न भिन्नकै अवस्थामा छ। संस्थापन इतर पक्षले अर्को ठाउँमा सम्पर्क कार्यालय खडा गरिसकेको छ, अर्को कार्यालय स्थापना भइसकेको छ। राष्ट्रिय कङ्ग्रेस र चुनाव चिन्ह शङ्काको चर्चा र परिचर्चा पनि हुँदैछ। नेपाली कङ्ग्रेसमा आखिर के कुरा मिलेन, के तालमेल मिलेन, किन नेपाली कङ्ग्रेस आज दुई चिरा विभक्त भइरहेको छ। नेपाली कङ्ग्रेस अन्तिम पुरको डेलमा पुगेको कुरा पनि आइरहेको छ। आदरणीय श्रोता, नेपाली कङ्ग्रेस यसरी बलियो हुन्छ, नेपाली कङ्ग्रेसलाई सभापति गगन कुमार थापाले एक ढिक्क बनाउन नसक्नु भएकै हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ कङ्ग्रेस आज किन जुगाको लडाईँमा छ, कङ्ग्रेस आज किन विभाजनको सङ्घारमा छ, कङ्ग्रेस आज किन विभाजन हुन खोजिरहेको छ, कङ्ग्रेसमा के कुरामा मतमतान्तर मिलेन, गगन थापाले नेपाली कङ्ग्रेसलाई मिलाउन नसक्नु भएकै हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ नेपाली कङ्ग्रेस यतिखेर सङ्कटको घडीमा छ। आदरणीय श्रोता, संविधान संशोधनमा पनि संशय छ। संविधान संशोधन गर्न भनेर एउटा कार्यदल गठन गरिएको छ, तर संविधान संशोधनमा सबै राजनीतिक दलहरूलाई एक ढिक्का बनाएर सबैलाई मिलाएर लैजान सक्ने वातावरण छ कि छैन? सरकारले संविधान संशोधनका नाममा जनअपेक्षित रूपमा संविधान संशोधन गर्न सक्छ कि सक्दैन? आजको मूल प्रश्न यो रहेको छ। संविधान संशोधनबारे विभिन्न दलले आफ्ना दृष्टिकोणहरू सार्वजनिक गरिरहेका छन्। संविधान संशोधनको विषय स्पष्ट नहुँदा बाहिरिनु परिरहेको छ। कतिपय दलले कार्यदल गठनको वैधतामा उठेका केही प्रश्नहरू पनि छन्। आज असीम शाह त्यसको संयोजक राखिएको छ कार्यदलको संयोजकमा। तर संविधान भनेको के हो, संविधानका मूल मर्महरू के हुन्, संविधानले के कुरालाई निर्दिष्ट गरेको छ, संविधान के चाहन्छ? नेपालको संविधान 2072 सालमा जसरी जारी भयो त्यसमा धेरै प्रोभिजनहरू छन् र त्यसलाई लत्याएर फेरि कतातर्फ संविधानलाई डोर्याउन खोजिँदैछ, जनताका भावना अनुरूप संविधान जारी हुँदैछ त? आज राष्ट्रिय स्वतन्त्र पार्टीको मुद्दा पर्दै सम्झना खारेज स्थानीय तह दलविहीन आज संविधानमा यही विषयहरू समेट्न खोजिएको हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। सङ्कटमा छ बिपी प्रतिष्ठान, शास्ति भोग्दैछन् बिरामीहरू, किनभने भोजपुरको सडानन्द गाउँपालिका 12 उत्तर बहादुर मगरजी बिपी प्रतिष्ठानमा जाँदै गर्दाखेरि उहाँले समस्या भोगेको कुरा हामीले सुनाउनु भएको थियो। प्रतिष्ठानका प्रवक्ता डाक्टर शमशेर श्रेष्ठका अनुसार एकातिर बिमा अन्तर्गत उपचारको पैसा समयमा नआउने, अर्कातिर प्रतिष्ठानको आमदानी तलब भत्तामा खर्चिनु पर्ने कारण आर्थिक सन्तुलन मिलाउन समस्या रहेको छ। भविष्यमा आर्थिक कारणले नै कठिनाई आउने खतरा पनि यसमा बढ्दै गइरहेको छ। सरकारले शिक्षा र स्वास्थ्यमा सहुलियत दिनुपर्छ। स्वास्थ्य बिमामा अस्ति अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले भनेको कुरा आपत्तिजनक भन्दै निकै आलोचना पनि भएको छ। 1,35,000 धान्न सकिँदैन भन्ने खालको आशयसहितको उहाँको अभिव्यक्ति थियो, तर 3,501 व्यक्तिले दिने होइन, 3,500,000 व्यक्तिले दिने हो। बिमालाई अनिवार्य गर्नुपर्छ, बरु स्वास्थ्य बिमालाई अनिवार्य गरौँ, तर जनतालाई सकेसम्मको राहत सब्सिडी दिने कुरामा चाहिँ कहीँ कतै पनि कन्जुसाई नगरौँ। सरकारबाट अपेक्षा भनेको नागरिकको शिक्षा
र स्वास्थ्यको अपेक्षा हो. यसमा सरकार क्लियर हुनुपर्दछ. सरकारले यसमा नो कम्प्रोमाइज कम्प्रोमाइज गर्नु हुँदैन. आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ. छानबिनमा छन् 545 शैक्षिक कन्सल्टेन्सी, 14 बढी परामर्श केन्द्र निगरानीमा छन्. शिक्षा मन्त्रालयले इजाजत दिन्छ, स्थानीय तहले व्यवसाय दर्ता गर्छ, प्रहरीले अपराध अनुसन्धान गर्छ, वैदेशिक रोजगारी सम्बन्धी विषय अर्को निकायले हेर्छ. यी निकायबीच समन्वयको कमजोरी हुँदा केही संस्थाले कानूनी छिद्रको फाइदा उठाएर विद्यार्थीहरूलाई ठगिरहेका छन्. विद्यार्थीहरू अप्ठ्यारो अवस्थामा परिरहेका छन्. लाखौँ तिरेर विदेशिएका विद्यार्थीहरू सङ्कटमा पर्ने विषयहरू सँगसँगै आइरहेका छन्. आधुनिक सत्ता व्यवसायको संशय मेटाउने प्रयास यतिखेर भइरहेको छ, तर त्यो प्रयास मेटिन्छ कि मेटिँदैन? सरकार गठन भएको 100 दिनभन्दा बढी समयसम्म कायम रहेको मौनता तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र निजी क्षेत्रका अगुवा प्रतिनिधिहरूबीच सिंहदरबारमा छलफल पनि भएको छ. व्यवसायमाथि पछिल्लो समय बढेको धरपकड र सरकारको कडा नीतिका कारण त्रसित बनेको निजी क्षेत्र र सरकारबीचको यो प्रत्यक्ष छलफलले लामो समयदेखिको संवादहीनतालाई भने तोडेको छ. आजको नेपाली बहसमा यिनै विषयमा हामी चर्चा परचर्चा गर्नेछौँ. र नक्कली भुटानी शरणार्थी प्रकरण मा चाहिँ जुन किसिममा आफ्ना नागरिकलाई अनागरिक बनाएर विदेश पठाउने गिरोह सक्रिय थियो, उनीहरूलाई कारवाहीको डन्डा सुरु भएको छ. कस्तो खालको कारवाही हुन्छ, कहिलेसम्म कारवाही हुन्छ, आज यिनै विषयमा पनि हामी चर्चा र परिचर्चा गर्नेछौँ. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क,
3: डिस होम इन्टरनेट।
4: यतिखेर हाम्रो भेषमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेह हुनुहुन्छ। रसाइलीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते।
4: अब नेपाली कङ्ग्रेस मिल्छ, नेपाली कङ्ग्रेस एकडिका बन्छ भन्दा भन्दै तपाईँले र मैले गरेको बहस त व्यर्थै पो हुने भयो नि त रसाइलीजी, होइन?
5: नेपाली कङ्ग्रेस विभाजन भएको पनि छैन, विभाजन हुँदा पनि हुँदैन। कसैलाई अदालतको निर्णय मान्दैन, निर्वाचन आयोगको निर्णय मान्दैन। त्यो भन्दा हाम्रो हट, हाम्रो बाल हट ठुलो हो र विधि प्रक्रिया मान्दैन, विधानको सर्वोच्चलाई हामी मान्दैनौँ। हामीले जे भन्यो त्यही बहुमतले मान्नुपर्छ, नभए यो कुरासँग हामी सम्झौता गर्न सक्दैनौँ भन्यो भने एउटा पार्ट हो। नभए नेपाली कङ्ग्रेस पार्टी विभाजन पनि हुँदैन, नेपाली कङ्ग्रेस पार्टी चोल्टिँदा पनि चोल्टिँदैन। कसैको अर्गेलाइनबाट, कसैको बालहटबाट नेपाली कङ्ग्रेस पार्टीलाई कसैले क्षति पुर्याउन सक्ने अवस्था रहँदैन।
4: सुनदेवीको एउटा घरमा लगाइएको तालचा तत्कालीन बेलाका उपसभापति एवं नेता पूर्णबहादुर खड्काले ठ्याक्कै चाबी खोल्नुभयो नि त अस्ति, होइन?
5: होइन, अब यो चाबी खोलेको विषयमा त उहाँले पार्टी काटेर खोल्नु भएको कि 15 महाधिवेशनका लागि सम्पर्कले खोल्नु भएको हो, त्यो विषयमा बिस्तारै प्रमाणित हुँदै जाला है। पार्टीभित्र, नेपाली कङ्ग्रेस पार्टीभित्र पार्टीलाई अझ बढी बलियो बनाउन, अझ बढी सशक्त बनाउनका निम्ति वैचारिक, राजनीतिक र साङ्गठनिक एजेन्डा त केही पनि होइन, केही पनि छैन। नेपाली कङ्ग्रेस पार्टीलाई नयाँ ढङ्गले कसरी लिएर जाने भन्ने कुनै साङ्गठनिक एजेन्डा छ, कुनै वैचारिक एजेन्डा छ, होइन। हामीले जे भन्यो त्यो गर्यो भने मात्रै पार्टी एक हुन्छ, हामी तपाईँहरूसँग रहन्छौँ, नभए देखाइदिन्छौँ भन्ने धम्की तर्साउने बाहेक त अरू केही पनि छैन। राजनीतिक एजेन्डा के हो त, साङ्गठनिक एजेन्डा के हो त नेपाली कङ्ग्रेसले अझ बलियो मजबुत बनाउने? पछिल्लो पटक नेपालको समग्र राजनीतिमा आएको परिवर्तन, निर्वाचनबाट आएको नयाँ म्यान्डेट, जेएनजी आन्दोलनबाट आएको नेपालमा राजनीतिक चेतनाको नयाँ उभार, त्यसका बारेमा त्यसलाई सम्बोधन गर्ने कुनै एजेन्डा त छैन नेपाली कङ्ग्रेस पार्टीलाई। त्यो एजेन्डा त अहिलेकै सभापति गगन थापा र नेपाली कङ्ग्रेस पार्टीसँगै छ, तर पार्टीभित्रकै साथीहरूले हामीले भने हुन्छ भने हुन्छ, नभए देखाइदिन्छु। हामी त विधानभन्दा माथि हो नि, यो पार्टी त हाम्रो लाल पूर्जा हो नि, यो पार्टीमा जे हामीले भने त्यही हुनुपर्छ है, नभए देखाइदिन्छौँ भनेका कारणले हामी विधानभन्दा ठुलो, सर्वोच्चको अदालत मान्दैनौँ हामी, तर लोकतन्त्रवादी हौँ, निर्वाचन आयोगको निर्णयलाई मान्दैनौँ तर हामी लोकतन्त्रवादी हौँ भनेर अर्गेलाइज गरेर, बालहट गरेर हाम्रो अल्पमतले गरेको निर्णय अथवा पार्टीको विधानभन्दा हामी ठुलो, हामीले गरेका निर्णय यो विधानभन्दा ठुलो, सभापतिले भन्दा पनि ठुलो भन्ने बुझाइबाट कहीँ कतै पुगिँदैन। र पार्टीका इमान्दार कार्यकर्ताहरू नेपाली कङ्ग्रेस पार्टीको पार्टीलाई र पार्टीको विधि पद्धति र पार्टीले गर्ने निर्णयहरूको पक्षमा छन्, त्यसैले उहाँहरूले पनि त्यो बालहट त्यागेर, उहाँले पनि त्यो अर्गेलाई त्यागेर, उहाँले पनि लोकतन्त्रवादी चरित्र देखाएर है, लोकतन्त्रमा के हुन्छ भने अदालतको निर्णय संसद व्यवस्थामा सर्वोपरि हुन्छ, के अरे निर्वाचन
4: पार्टीको नाम नै तोकिसकियो राष्ट्रिय कङ्ग्रेस, अब शङ्ख चुनाव चिन्ह होइन, त्यो ढङ्गले अगाडि जाने भन्ने त क्लियर आइसक्यो।
5: अब कसैले त्यो काल्पनिक कुरा गरे भने अथवा कसैले त्यसलाई अब हामी यसो गर्दैछौँ भन्यो भने एउटा पार्ट हो, अब त्यो पार्टी का बारेमा अब उहाँले वैधानिक रूपमा चाहिँ त्यसलाई कसैले घोषणा नगरिकन अथवा कसैले केही नभनिकन त्यो काल्पनिक कुरासँगको जवाब मसँग केही पनि छैन, तर वस्तुनिष्ठ कुरा चाहिँ यथार्थ कुरा चाहिँ त्यो होइन।
4: तर मिलाउने नाममा क्रियाशील सदस्यता अध्यावधि गर कि गर भनेर जुन किसिमले संस्थापनले दबाब दिइरह्यो, अब हामीले त नवीकरण गरिसकेका छौँ होइन, अध्यावधि भइसकेका छ, अब यो के अध्यावधि गर्ने सदस्यता, यो किन चाहिँ मिलाउन चाहँदैन गगन थापाजीले पार्टीलाई भन्ने छ नि त उहाँहरूको त।
5: पार्टी मिलाउने भने यो विधानको परिधिभित्र रहेर मिलाउने भने होइन, विधानको सर्वोच्चताले पार्टी चल्ने होइन, अनि विधान बाहिर गएर हाम्रो त यो पार्टी लालपुर जहाँ हामीले जे भनेको यहाँ छ 35 वर्षदेखि यो पार्टीलाई कुद्दोन हामीले गरेर आएको, यो पार्टीको सदुपयोग दुरुपयोग हामीले गरेर आएको, हामीलाई राज्य सत्ता नभए पनि सानेपाको सबभन्दा ठुलो कुर्सी, सानेपाका सबै कुर्सीहरू महत्त्वपूर्ण कुर्सीहरू हामीलाई चाहिन्छन् भन्ने कुरा चाहिँ पार्टी मिलाउने कुरा चाहिँ होइन।
4: यसको मतलब
5: सभापतिले विधानले दिँदा पनि दिँदैन, त्यो सभापतिले गर्नु पनि हुँदैन, त्यो सभापतिले गर्न पनि पाइँदैन।
4: त्यसो भए 15 महाधिवेशनमा चाहिँ जसले सदस्यता रिन्यु गर्दैन, क्रियाशील अध्यावधि गर्दैन, त्यसको चाहिँ उपस्थिति त्यहाँ रहँदैन।
5: तपाईँलाई एउटा कुरा खेमजी, तपाईँको बस कार्यक्रममा धेरै साथीहरूले पार्टीका साथीहरूले बस पनि गर्नुभएको छ, मैले पनि गराएको छु। एउटा कुरा मैले के भनेको छु भने म दुईवटा कुरा भन्छु, त्यो अध्यावधि नगर्ने त पार्टीको जोसुकै भयो भने पनि पार्टीको विधानभन्दा ठुलो कोही पनि छैन नेपाली काङ्ग्रेस पार्टीमा, केही व्यवस्थाका निम्ति हामीले लडेका हौँ, कोही पनि सहभागी हुँदैन हुन नपाउने कुरा त त्यो प्रष्टै भइसक्यो, त्यसमा त कुनै जाल झेल त्यो ढुङ्गाको अक्षर मैले थिएँ जस्तो। तर त्यो अध्यावधि भने के हो, हामीले थप्फी मागेका छौँ पार्टी कार्यकर्तालाई, पार्टीलाई हामीले डिजिटलाइज गर्ने प्रविधिमा आधारित पार्टी बनाउने भनेको छौँ, हामीले हाम्रो पार्टीका सबै कार्यकर्ताहरूको टेलिफोन नम्बर माग्यौँ, हामीले सबै पार्टीका कार्यकर्ताहरूको के अरे नेसनल आइडी नागरिकता नम्बर माग्यौँ, फोटो अनिवार्य गऱ्यौँ, हामीले सामाजिक सञ्जालका आइडीहरू पार्टीका पार्टीलाई जोड्ने प्रयास गर्यौँ, पार्टीका फिटमा रहेका पार्टीका कार्यकर्ता साथीहरूलाई, त्यो के नेपाली कङ्ग्रेस पार्टीले हामीले के पार्टीका लागि अपराध त गरे होइन, त्यो त राम्राका लागि गरे हो, त्यो कुरा त हामी सबैले बुझ्नुपर्छ नि त। त्यसैले नेपाली कङ्ग्रेस पार्टीलाई पछिल्लो पटक सामाजिक सञ्जाल मार्फत जसरी एल्गोरिदमको मार्फत नेपाली कङ्ग्रेस पार्टीलाई पराजित गर्ने काम भयो, अब त्यससँग पनि पार्टी लड्नुपर्छ, तलदेखि माथिसम्म पार्टीको एउटा विचार दृष्टिकोणलाई समान ढङ्गले एकैपटक जाने गरिकन गर्नुपर्छ। अब हिजोका दिनमा नेपाली कङ्ग्रेस पार्टीको निर्णय सामाजिक सञ्जाल र मिडिया मार्फत सुन्नु पर्थ्यो, अब पहिला पार्टीका कार्यकर्ताहरूका बिचमा पुग्छ, पार्टीले गरेका निर्णय, पार्टीका नेताहरूले, सभापतिहरूले देशभरि ताप्लेजुङदेखि दार्चुलासम्म राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा कहीँ मिडियामा बोल्नुभयो भने पार्टीका नेताहरूले बोलेका कुरा पहिला पार्टीको सामाजिक सञ्जाल मार्फत के अरे अथवा पार्टीको डिजिटल मार्फत डिजिटल प्रविधि मार्फत पार्टीका हरेक कार्यकर्ताका बिचमा पुग्छ त्यो कुरा। हिजो सामाजिक सञ्जाल हेरेर थाहा पाउनु पर्थ्यो, हिजो मिडिया हेरेर थाहा पाउँछ, हामीले प्रविधिमा आधारित नयाँ राजनीतिक के अरे नयाँ सामाजिक सञ्जालमा आएको आमूल परिवर्तनलाई पार्टीले प्रयोग गरौँ भन्दै गर्दाखेरि त्यसमा अर्कैलाई खोज्ने, यसमा कुनै राजनीतिक मुद्दा छ, पार्टीलाई बलियो बनाउने कुनै साङ्गठनिक एजेन्डा छ
4: होइन, पार्टीलाई मिलेर पो पार्टी बलियो बन्ला नि त, पार्टी छिन्न भिन्न भएर टुक्रा भएर बलियो बन्छ सभामन्त्रीज्यू, तपाईँहरूले पनि त अलिकति मिलाउनु पर्यो नि त, प्रणबहादुर खड्गाजीलाई होइन, प्रकाश शरण महजीलाई बोलाउनु पर्यो, वार्ता गर्नु पर्यो, अलिकति लचिलो बन्नु पर्यो, तपाईँहरू पनि त निकै हट त्याग्नु पर्यो नि त होइन।
5: होइन त्यस्तो खेमजी केही पनि होइन, पार्टीमा मिलाउने भनेको कुरा के हो, पार्टीमा
4: उहाँहरूलाई चाहिँ लगेर चाहिँ केन्द्रीय सदस्यमा मन्दित गर्नुहोस्, उहाँहरूलाई राख्नुहोस् होइन, अध्यक्ष चाहिएको छ भने पनि उहाँहरूलाई चाहिँ यसो समानान्तर एउटा अध्यक्ष दिनुहोस् महाधिवेशनसम्म, चाहिँ पार्टीलाई मिलाउने खालका धेरै बाटाहरू छन् नि त।
5: पार्टी एउटा कुरा पार्टी मिलाउनु भनेको के, पार्टी विभाजन भएको छ, पार्टी एकता गर्नु लागेको हो र एउटा पक्षले हामी पार्टीको विधान पनि मान्दैनौँ, अदालतको फैसला पनि मान्दैनौँ, पार्टीको विधानभन्दा ठुलो हामी हौँ, यो हाम्रो पार्टीको लालपुर छ, हामीले जे गर्यो त्यही हुन्छ, कोही कोही मान्छेले त यो हाम्रो बाबुबाजेले आर्जे हो भने जसरी जो काम गरिरहनु भएको छ नि, त्यसैले त्यो आधारले पार्टी मिल्ने सम्भावना रहँदैन। पार्टी मिल्ने परिस्थिति भनेको विधानलाई केन्द्रमा राखेर पार्टी मिल्ने हो, अब पार्टी मिलाउनुपर्छ भनेर सभापतिले हाम्रो घरमा आएर भाँडामा दिनुपर्छ, हाम्रो घरमा आएर के अरे जुत्तामा पालिस लगाइदिनु पर्छ भन्ने विधान र परिधिभित्र रहेर कुरा गर्ने हो, सैनिक जस्तो वार्ता भइरहेका छन्, छलफल भइरहेका छन्, यहाँ त अर्कैले गर्ने कुरा नै हो, देखाइदिन्छौँ हो हामी यो अदालतको फैसला निर्वाचन आएको फैसला पनि मान्दैनौँ, हामीले जे भन्यो त्यही हुनुपर्छ, बराबरी हुनुपर्छ, पार्टीको विधान पनि के अरे निलम्बन गरेर त्योभन्दा माथि गएर निर्णय गर्नुपर्छ भन्ने कुरा चाहिँ यो विधानले दिँदा पनि दिँदैन, यो लोकतान्त्रिक चरित्र पनि होइन, यो लोकतान्त्रिक मूल्य मान्यता पनि होइन, यो हुने सम्भावना
4: होइन। अस्ति मसँगै कुरा गर्नुभएको छ क्या डाक्टर प्रकाश शरण महजीले भन्नुभएको छ होइन, अब यो पार्टीलाई चाहिँ मिलाउने भन्दा पनि उहाँहरू चाहिँ त्यतातिर अलिकति सिरियस हुनु हुँदैन, यो सदस्यताको विषयलाई लिएर चाहिँ निकै ठुलो रोइलो भएको छ, सदस्यता सबैले नवीकरण गरेकै छन्, 15 महाधिवेशनमा होइन नवीकरण भएका सबै सदस्यहरू भाग लिन दिनुपर्छ, यो क्रियाशीलताको नाममा अध्यावधिकको नाममा चाहिँ यो किन रोइलो झेक्न पर्ने हो र भन्ने खालको उहाँको आशय थियो क्या।
5: अब यो एउटा कुरा सिरियस भने के हो, पार्टीका सबै नेताहरूले उहाँले मनोनित गर्दा आज पनि हिजै त्यही समूहमा रहेका साथीहरू सबभन्दा बढी मनोनित गरिएका छन्। हेर्नुहोस् सभापतिले मनोनित गर्दै गर्दाखेरि है हरेक दिन जस्तो विभिन्न तहका नेताहरूसँग विभिन्न तहका नेताका सँग अझ भन्यो भने विभिन्न विधाका नेतासँग वार्ता छलफल भइरहेका छन् है। अब अध्यावधिक भनेको कुनै अब के अरे कसैलाई अपराध गराउन लागेको होइन, त्यो सामान्य के अरे सबै पार्टीका कार्यकर्ताहरूको फोटो नागरिकता नम्बर है सामाजिक सञ्जालमा जोडिएका जति आइडियाहरू छन् तिनी मागेको हो, अरू थप शुल्क लिएको छैन है। पार्टीले प्रविधि मैत्री बनाएको छ, आइटीमा जिल्ला जिल्लामा केन्द्रबाटै पठाएर जिल्लाका आइटी विज्ञ साथीहरूसँग लिएर काम गरिएको छ होइन। अब त अध्यावधिक नगरौँ भन्ने कुरा पनि छैन, 87% नबढी अध्यावधिक भइसक्यो, उहाँहरूले अध्यावधिक के अरे गर्दैन भनेर हुन्छ? अध्यावधिक अध्यावधिकको त करिब करिब कामै समाप्त भइसक्यो। अब त्यही केन्द्रमा बस्दै 2-4 नेताहरू 1-1.5 जनले हाम्रो चाहिँ एकदमै त्यो नगरिकन हामी देखाइदिन्छौँ भन्ने जो नेताहरू हुनुहुन्छ, हाम्रो अर्कैलाई नमान्यो भने हामी देखाइदिन्छौँ भन्ने नेताहरू भएको रूपै पनि छैन। तल जमिनका साथीहरू पिलमा रहेका साथीहरूले त्यसलाई सबै कुरा स्वीकार गरेर अगाडि बढ्नु भएको छ। अब सिरियस हुनु पऱ्यो भनेको कुरा कसै घरमा गएर कुना बसेर सिरियस भयो भनेर रुने कुरा हुँदैन नि त हो। पार्टी विधि पद्धतिले चल्छ
4: भनेपछि अब सभापतिले चाहिँ पेलेर लैजानु हुन्छ हैन नेपाली कांग्रेसले?
5: पेलेर भन्ने कुरा होइन नि, पेल्ने भने के हो, विधानले चल्ने हो नि पार्टी,
4: निचोरेर पुराना नेतालाई निचोरेर अगाडि बढ्ने अब
5: किन निचोर्ने? पुराना नेतालाई के निचोर्ने?
4: आउने भए आऊ, नआउने भए खबरदार खबरदार भन्ने होइन
5: होइन होइन, त्यो निचोर्ने सम्भावना नै छैन, बरु उहाँहरूले निचोरिराख्नु भएको छ
4: होइन। बिचरा उहाँहरू त के निचोर्नु हुन्छ र, उहाँ त अब बम्बर सदस्य त अब तपाईँहरूसँग छ,
5: 35 वर्ष प्रत्यक्ष अप्रत्यक्ष रूपमा पार्टी र राज्यको सत्तामा बसेर पार्टीमा बसेर के अरे उहाँले जो नेतृत्व गर्नुभएको छ आजको पार्टीको पोजिसन पनि तपाईँहरू हेर्नुहोस् न, हो उहाँले लोकतन्त्रका निम्ति लड्नु भएको छ, भिड्नु भएको छ, जेलनेल बस्नु भएको छ। अब जेलनेल बसेको कुरा चाहिँ आफूको आफ्नो दिनको अन्तिम समयसम्म पार्टीकै जोन गरेर राख्ने भन्ने कुरा त हुँदैन होला, त्याग पनि होला, समर्पण पनि होला, पुस्तान्तरण पनि होला, वैचारिक कुरा पनि होला, वैचारिक कुरा साङ्गठनिक कुरा
4: महाधिवेशनबाट महाधिवेशनबाट स्वच्छ प्रतिस्पर्धा गराएर जसले अर्कैलाई गरिरहेछ उहाँहरू त विस्थापित भइ नै हाल्नुहुन्छ नि, महाधिवेशनसम्म त अलिकति लचकता अपनाउनु पर्ने हो नि त होइन?
5: होइन, महाधिवेशनसम्म के लचकता अपनाउने खेमजी, तपाईँ नै भन्नुहोस्,
4: समेट्नुहोस् न सबैलाई, पूर्णबाद खड्गाजीलाई समेट्नुहोस् त होइन, प्रकाश शर्मा महजीलाई समेट्नुहोस्, उहाँहरूलाई चाहिँ मार्ग प्रशस्त गर्नुहोस्, सम्मान चाहे पुगेको छैन उहाँहरूलाई सम्मान दिनुहोस् होइन, पार्टीमा सानिमा
5: सम्मान गर्ने के गर्ने ल भन्नुहोस् न, सम्मान भने के हो? हामीले कतै गाली व्यक्तिगत रूपमा गाली गलत गरेका छौँ, नेताहरूलाई गाली गलत गरेका छौँ, कुनै पार्टीको संस्थापनको नेता त्यो समूहका नेताहरूले कसैले गाली अपमान,
4: तिमीहरू भने को हो भनेर बाहुला सुर्किने काम भयो भने त कसरी मिल्छ पार्टी भने?
5: होइन, बाहुला सुर्किने काम पनि गरेका छैन, कसैको व्यक्तिगत रूपमा आरोप प्रत्यारोप पनि लाग्ने काम गरेका छैन, सदस्य अध्यावधि गरौँ, त्यहीँबाट प्रतिस्पर्धा गरौँ, साङ्गठनिक र वैचारिक केही एजेन्डा छन् भने त्यो एजेन्डा त केही पनि देखिँदैन। नेपाली कङ्ग्रेस पार्टीलाई नयाँ जीवन दिने, नयाँ ढङ्गले पार्टीलाई व्यवस्थित गरेर लिएर जाने, पार्टीलाई झन् के अरे आधुनिकरण आधुनिकतामा लिएर जाने, पार्टीलाई के अरे विधि मैत्री बनाउने, पार्टीलाई विधिमा के अरे नयाँ ढङ्गले लिएर जाने भन्ने कुराको त उहाँहरूसँग कुनै पनि वैचारिक राजनीतिक एजेन्डा छैन। के भन्यो भने हामीले भने मान्नुपर्छ, हामीले जे भन्यो त्यही हुनुपर्छ, विधान सिधान अब यो भाडमा जाए यसलाई निलम्बन गरिदिउँ, यति सदस्य बनाऊ, यति तपाईँहरू राख्नुहोस् भनेर उतैबाट हुक्मी पाराले यो निर्णय मान्नुपर्छ है, नभए देखाइदिन्छौँ भनेर औलो ठाउँ पनि भएको थियो। केही काम बरु हामीले त्यो काम के भनेका छौँ भने पार्टीको विधानभित्र रहेर जे सहमति गर्न सकिन्छ विधानभित्र बसेर सहमति गरौँ, सभापतिले मनोनित गर्न बाँकी कुराहरूमा के कति आवश्यकता औचित्यका आधारमा जुन जुन साथीहरू पार्टीमा आवश्यक छन् जुन जुन नेताहरू छन् त्यसलाई सम्मान गर्ने कुरामा तपाईँले सुनिहाल्नुभयो, वरिष्ठ नेता कसलाई कसलाई चाहिने हो, केन्द्र समितिको आवश्यकता कति हो, सङ्ख्यै तोकेर यो त के अरे 64 सालमा संविधान सभामा आफूलाई यति दिने फलनलाई यति दिने भने जस्तो हुन्न कि पार्टी त अब नेपालको समग्र राजनीति परिस्थिति र चेतनाको स्तरले नयाँ ढङ्गले नेपाली कङ्ग्रेस पार्टीलाई लिएर जानुपर्ने अवस्था आएको हुनाले सभापति मृत्यु लाइनमा हिँडिरहनु भएको छ, विधानको परिधिभित्र उहाँले पनि काम गर्नुपर्छ, हामीले पनि त्यसलाई बाहिर जानुहुन्न, आम कार्यकर्ताको भावना पनि त्यही छ। अब व्यक्तिगत रूपमा कुनै नेतालाई सम्मान अपमान गर्ने भन्ने कुरा त्यो हाम्रो पार्टीभित्रको संस्कार पनि होइन, हामी त्यो गर्दा पनि गर्दैनौँ, सभापति कुनै पनि पार्टीका नेताहरूले गर्नु पनि भएको छैन, छलफल बहस भइरहेको छ, छलफल बहसबाट टुङ्ग्यो, तर राजनीतिक भन्दा पनि अर्कैलाई गरेर व्यक्तिगत इगो राखेर के अरे सहमति
4: भनेपछि अब त्यो पार्टी यदि कसैले चाहिँ फुट्ने फुटाउने वा चाहिँ पार्टीबाट अलगिने रणनीति अख्तियार गर्छ भने उनीहरू जाउन होइन,
5: त्यो जाउन भन्ने पनि होइन, पार्टी नेपाली कङ्ग्रेस पार्टी विभाजन पनि छैन, फुट्या पनि छैन, कसैले विधि विधान मान्दैन, हाम्रो अर्कैलाईमा त ठिक हो, हामीले जे भनेको सभापतिले अथवा काङ्ग्रेसले त्यही मान्नुपर्छ, नभए पनि हामी जे जे गर्नुपर्छ हामी देखाइदिन्छौँ भन्ने कुराले कोही डराउँदा पनि डराउँदैन, तर्सिँदा पनि तर्सिँदैन, त्यसपछि त हुने कुरा त उहाँहरूले अब पार्टीलाई जसरी पनि हामी चाहिँ जेसुकै मूल्य भए पनि हिजो हामी हुँदासम्म ठिक थियो, अरूलाई चाहिँ यो पार्टी ठिक ठाउँमा राख्न दिँदैन भन्ने कसैले मनोविज्ञान बनाउनु भयो भने त्यसबाट नेपाली कङ्ग्रेस पार्टी विचलित हुँदा पनि हुँदैन, डराउँदा पनि डराउँदैन, नेपाली कङ्ग्रेस पार्टीले आफ्नो बाटो तय गरेर अगाडि बढ्छ।
4: यो अध्यावधिक गराउने क्रियाशील सदस्यता अध्यावधिक गराउने समय त महाधिवेशनको अघिल्लो दिनसम्मै हुन्छ होइन?
5: होइन त्यस्तो होइन, हामीले यसमा पनि
4: भइरहेछ नि त होइन, अहिले चाहिँ
5: होइन, दिनभरि अब तपाईँहरूसँग मिडियामा सामाजिकसँग एउटा कुरा गरेँ, राति म्याथ थप्नुपर्छ हामी पार्टीलाई एकताबद्ध बनाएर लिएर जान्छौँ पनि भन्ने, दिनभरि नेताहरूको व्यक्तिगत रूपमा बरु गाली गरेर गलत गर्ने, सभापतिको मानमर्दन गर्ने काम गर्ने, तर राति केन्द्रीय सदस्य माग्ने, राति फलाउनु पद चाहियो भन्ने, अब उहाँहरूकै अनुरोधमा केही समय थप्ने गरेको। अब 3 गते भन्दा उता नेपाली कङ्ग्रेस पार्टीले अध्यावधिको मात्र होइन, अध्यावधिको करिकरी समय सकिसक्यो, अब केन्द्रमा मात्र अपिल गर्ने हो, जिल्लाबाट हुँदैन, अब नयाँको सन्दर्भमा 3 गते भन्दा उता थपिँदैन, त्यो नै अन्तिम समय हो।
4: अब आजको दिनमा चाहिँ सरकारका गतिविधिहरू होइन, तपाईँहरूको लडाईँ, तपाईँहरूको खिचातानीले चाहिँ सरकार त आफ्नो ढङ्गले चाहिँ अगाडि बढिरहेछ नि त, एउटा रफ्तारमा सरकार अगाडि गइरहेछ, प्रतिपक्षीका नाताले सरकारलाई कति नम्बर दिनुहुन्छ? 100 दिन पुरा भयो होइन मधुमास, प्रतिपक्षी दलको नेताको
5: सरकारले आफ्नो प्रतिशत भन्दा पनि सरकारले आफ्नो दिनचर्या बिताइरहेको छ, विभिन्न स्टर्न गर्ने, नेपाली जनतालाई मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्यो, सम्पत्ति विवरणमाथि, अनि सुकुम्बासीलाई हटायो, सुकुम्बासीलाई हटाएको सरकार असफल भयो त्यसमा, अनि त्यसपछि कसलाई चिठी लेख्ने, कसलाई चुन्ने काम भयो, व्यवसायीहरूलाई जसले राज्यको चालेलाई ट्याक्स तिरेर बाँचेर त्यो विधि प्रक्रिया नपुर्याइकन हो, कसैले सम्पत्ति अकुत कमायो, भ्रष्टाचार गर्यो भने चुन्ने, कानुन सम्मत अनुसन्धान गर्ने एउटा पाटो, तर कानुन सम्मतै नगरिकन त्यसमा त स्टन्टमै सरकार बितिरहेछ जनतालाई।
4: स्टन्ट कसरी? सरकार त सुशासन केन्द्रित छ नि त रसाइलीजी, सरकार त जनताको भावना अनुसार अगाडि बढिरहेको छ, सरकार जनताहरू खुसी छन् अहिले होइन?
5: ठिक छ, एकदम तपाईँले भन्ने कुरा एउटा पार्ट हो, जनताहरू खुसी छन्, कति खुसी छन्, अब निकट भविष्यमा स्थानीय निर्वाचन हुँदैछ, प्रदेशको निर्वाचन हुँदैछ, सरकार कति अलोकप्रिय भएको छ, कति अलोकप्रिय लोकप्रिय हुँदै गएको छ भने त्यसले मापन गर्न सकिन्छ। अब तपाईँहरू जस्तो 24 घन्टा अन्तर्वार्तामा बस्ने होइन कि, आम सामान्य सडकमा के अरे मकै पोल्ने नागरिकलाई सरकारको लोकप्रियताको बारेमा सोधौँ, सुकुम्बासी बस्तीको मान्छेलाई सोधौँ, गिट्टी बालुवा बोक्नेलाई सोधौँ, होइन सडकमा थर्मस मानेर चिया बेच्नलाई सोधौँ, यो सरकार कति अलोकप्रिय छ, लोकप्रिय छ भन्ने कुरा। त्यसैले त्यो एउटा सरकार पूर्ण रूपमा असफल भएको छ, सरकारले तर पूर्ण रूपमा असफल भयो भने 5 वर्ष जनताले म्यान्डेट दिएका छन्। अझै पनि हामी भन्छौँ, नेपाली कङ्ग्रेस पार्टीको सभापतिले पनि भन्नुभएको छ, हाम्रो दलको नेताले पनि भन्नुभएको छ, हाम्रा पार्टीका अरू शीर्ष नेताहरूले पनि भन्नुभएको छ, सरकारले 5 वर्ष राम्रोसँग टिकाओस्, मुलुकमा स्थिरता दिओस्, स्थायित्व दिऊ, अहिले भएका कमजोरी पनि सुधारोस्, 5 वर्षभन्दा अगाडि निर्वाचन भन्ने गर्ने वातावरण नबरोस्, सरकार लोकप्रिय हुनुपर्छ, हामी रचनात्मक प्रतिपक्ष सरकारका राम्रा काममा खपडी बजाउने, नराम्रा काममा औँलो ठड्याउने काम गर्छौँ, तर सरकार काम सरकारका अहिलेका क्रियाकलाप हेर्दै गर्दाखेरि सरकार असफल भएको छ, सरकार विधिभन्दा व्यक्तिको सर्वोच्चता, बालेनको सर्वोच्चता, बालेनको बोलीको सर्वोच्चता र पार्टी सभापतिको सर्वोच्चतामा हिँडेको छ, संविधानको सर्वोच्चता भन्दा पनि उसले व्यक्ति केन्द्रित कन्ट्रोल डेमोक्रेसीको पक्षमा सरकार हिँडे जस्तो लाग्छ, तर त्यो कुरालाई औँलो ठड्याएर सरकारलाई ठिक ठाउँमा ल्याउने,
4: सरकारले त भनिरहेको छ काम नगर्ने, भ्रष्टाचार गर्ने, कुशासनतिर लाग्ने, समयमा ठेक्का होइन गरेको समयमा ठेक्का चाहिँ सम्झौता गरेको समयमा चाहिँ नसक्ने होइन, जनतालाई दुःख दिने, शास्ति दिनेहरूलाई थुनेर भए पनि काम गराउँछौँ, भाटा हानेर भए पनि काम गराउँछौँ, खुट्टा भाँचेर भए पनि काम गराउँछौँ।
5: होइन, विधि प्रक्रिया पुरा गरेर कसैलाई भ्रष्टाचारहरू थुन्न पाइन्छ, काम नगर्ने ठेकेदारलाई पनि थुन्न पाइन्छ, तर सरकारको मन्त्री गएर रुखमा बाँधेर खुट्टा भाँच्छु, खुट्टा भाँच्ने काम चाहिँ गर्न पाइँदैन, त्यो संविधानले हाम्रो संविधान कानुनले त्यो बाटोलाई अवलम्बन गरेको पनि छैन, सरकारले गर्ने के हो भने कानुनलाई समातेर, कानुनको विधि प्रक्रिया समातेर गरिबेला ढङ्गले काम गर्ने, भ्रष्टाचार गर्ने, अब सुशासनबाट कोही व्यक्ति राज्यलाई सुशासन भन्दा पनि गलत ढङ्गले सम्पत्तिको दोहन गर्यो, भ्रष्टाचारमा लिप्त भयो भने कानुन कारवाही गर्न पाइन्छ, जेल हाल्न पाइन्छ, अनुसन्धान गर्न पाइन्छ, त्यो राज्यको कर्तव्य पनि हो, राज्यको दायित्व पनि हो, त्यो संविधान कानुनले स्थापित गरेको मान्यता पनि हो, तर त्यसलाई कानुन विपरीत जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने कुराले हामीसँग 2/3 छ, 2/3 दम्बमा यो कानुन चाहिँदैन, संविधान चाहिँदैन, नियम चाहिँदैन, बाँच्न पाउने अधिकार सबैलाई छ भन्ने बाटोबाट सरकार हिँड्नुहुन्न, त्यसबाट हाम्रो सरकारलाई सधैँ खबरदारी हुन्छ, सरकार अहिले त्यही बाटोमा हिँडिरहेको छ।
4: जाँदा जाँदै अब रुखै कमजोर बनिरहेको हो कि मौसम अनुसार पातहरू झरिरहेका हुन्?
5: होइन, एउटा कुरा अब त्यो त प्रकृतिको नियम हो, मौसम अनुसार रुख हल्लियो भने त सुकेका पातहरू झर्छन्, नयाँ पालुवा पलाउँछन्, त्यो प्रकृतिको नियम हो,
4: पात मात्र झर्न खोजिरह होइन,
5: अब त्यो त अब सबैले बुझेकै कुरा हो नि आम नागरिकले.
4: तर रुखै रुखै हल्लिरहेछ अहिले.
5: रुख के हल्लिने, रुख सामान्य रुखको यसो हाँगा हल्लाएको सुकेको पातहरू झर्न थाले.
4: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद रसाइलीजी.
5: तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
4: उहाँ नेपाली कङ्ग्रेसका सभामन्त्री प्रकाश रसाइली स्नेह आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
6: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ.

0: छ खास। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एक्सक्लुसिव एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: यो नेपाली रेडियो नेटवर्क,
3: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल IME बैंक, सबैका लागि बैंक,
5: दिस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बहसमा नेकपा एमालेका सांसद पद्मा रियाल हुनुहुन्छ। रियालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ।
6: सरकारले मधमास पुरा गर्यो, सय दिन पुरा गर्यो, सरकारको सुशासन त तीव्र गतिमा अगाडि बढिरहेको छ नि त, होइन? यतिखेर
7: तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ? अब हाम्रो पार्टीको तर्फबाट हामीले 100 दिन पुगेका भोलिपल्ट नै हाम्रा आफ्ना धारणाहरू सार्वजनिक गरेका छौँ। अब सरकारले पनि आफ्नो उपलब्धिको फेरि सार्वजनिक गरिसकेको छ। अब हाम्रा नजरबाट सरकारको सुशासन भनेको आफ्नोलाई काखा, अरूलाई पाखा। आज संविधानले चिनेको जुन अब अख्तियार दुरुपयोग अनुसन्धान छँदै थियो, कोही पदमा हुँदाखेरि अकुत सम्पत्ति कमाएका रहेछन् भने त्यो विषयमा छानबिन गर्ने, अनि त्यसपछि त्यसको वास्तविकता पत्ता लगाउने, दोषी रहेछ भने कारवाही गर्ने को निम्ति सिफारिस गर्ने, यी सबै चिजहरू मुद्दा हाल्न सक्ने सम्मका अधिकार अख्तियार दुरुपयोग अनुसन्धानलाई थियो, जुन संवैधानिक निकाय नै थियो। अब त्यसलाई एकातिर पन्छाएर संविधानले नचिनेको असंवैधानिक खालको एउटा आयोग गठन गर्ने काम भएको छ। त्यो गठन गर्दै गरेको आयोगले के भनिरहेछ भने, वर्तमान सांसदहरूलाई वर्तमान मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न नपर्ने, पूर्वहरूको पर्ने भनेर। वर्तमानमा त उहाँहरू मात्रै हुनुहुन्छ, पूर्वमा त अरू हुनुहुन्छ, त्यसैले कसलाई गर्न खोजेको भन्ने एउटा सुशासनको तमासा र यो आयोगको नियति प्रष्ट देखिया छ। छोडिदिनुहोस् न, अरे एउटा संस्थाले राज्यले एक खालको व्यवस्था गरिसकेपछि जहिले पनि न त गौरीबहादुरलाई संविधानले चिन्यो, न त अहिलेको यो सम्पत्ति छानबिन आयोगलाई संविधानले चिन्यो कि, अनि गौरीबहादुर संविधानले नचिनेको आयोगले कसलाई केन्द्रित गर्यो? पूर्व प्रधानमन्त्री केपीएललाई केन्द्रित गर्यो, बिना कारण, बिना प्रमाण, बिना तथ्य लगेर मान्छेको तेजवध गरेर बदनाम गराउने यो के हो भन्दाखेरि, सुशासनका नाममा प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने, प्रतिस्पर्धी दलहरूको तेजवध गर्ने, पदनामित गर्ने नियत प्रष्ट देखिएन। त्यसैले यो के भन्ने कुरा नगर्नुहोस्, नियतको कुरा हो। तिमीलाई सफा नियतले भएका कुरा, सुशासन काम गर्नका निम्ति भएका कुरामा हामी सबै कुरामा सहयोग गर्न तयारै छौँ। बदनियतपूर्ण ढङ्गले सुरुमै देखिएन के गर्न खोज्याओ भन्ने कुरा।
6: आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्नु परेन, सरकारले कार्यान्वयन गर्यो नि त, होइन?
7: प्रतिवेदन अनि त्यही केपिएली मात्रै हो, भदौको 23-24 घटनामा अनि दोषी ठहर गर्न पर्ने, कारवाही गर्न पर्ने, यत्रो आगा लगाउने, अनि त्यत्रो सम्पत्ति ध्वंस गर्ने, त्यत्रा बालबच्चीका बच्चाहरूलाई मार्ने पुलिसले मात्रै चलाएको छ बन्दु? देखा छैन हामीले?
6: यहाँ
7: हाम्रा फुटेजहरू छैनन्? त्यसै त कसले चलाएर, मैले भन्ने हो, त्यत्रो आयोग बनाउन सक्नेहरूले भन्नु पऱ्यो नि। अनि त्यत्रो विध्वंस भएको छ, 24 एकातिर राखेर अनि 23 मात्रै प्रतिवेदन ल्याउने, 23 मात्रै ल्याउँदा पनि केपी ओली अडे सुरु गर्ने भनेपछि, अनि तपाईँ यो छानबिन हो, साँचो छानबिन गर्न खोजेको घटनाप्रति संवेदनशील छ सरकार,
6: पार्टी उपाध्यक्ष पनि त यतिकै हिरासतमा हुनुहुन्छ, विष्णु पौडेलजी पनि हिरासतमा
7: हुनुहुन्छ। ठीक छ, हामीले के भनेका छौँ त, हामीले त अनुसन्धान गरेर
6: तानिनुभयो, पनि
7: सम्पत्ति शुद्धिकरणमा तानिनुभयो, कुनै प्रमाणले तथ्यले छानबिन गरेर लग्या हो। हामीले भनेको छ नि त, के भनेका छौँ हामीले भन्ने, पहिली अनि ऊ के भन्छ, थुन्ने अनि सुन्ने, पहिले थुन्ने अनि सुन्ने भनेको के हो? बदनाम गराएको होइन, पहिले सुन्न पर्यो, छानबिन गर्न पर्यो, दोषी ठहरेपछि लाने हो नि, लग्ने अनि यसलाई दोषी साबित गर्न के पाइन्छ, बनाएको छ, खोजिया छ, भौतारिया छ, म्याद थपिया छ, अनि पाइन्छ कि पाइँदैन, केमा गर्न सकिन्छ होला, त्यही त भइरहेछ। त्यसैले हामीले कहिल्यै पनि छानबिनको कहिल्यै विरोध गरेनौँ, यो तरिकाको विरोध गरिरहेछौँ कि, पहिले छानबिन गर, कुनै चिज छेड्ला पार्यौ भने कसैलाई पनि नछोड, तर छानबिनका नाममा प्रतिशोध सान्ने कुरा नगर, बदनामित गर्ने कुरा नगर। हरेक मान्छेका स्वाभिमान हुन्छन्, त्यसैले पहिले हेर, अध्ययन गर, सबै चिज तिमीहरूसँग छ, अनि दोषी देख्यौ भने कारवाही गर, निर्दोषी मान्छेलाई लगेर जता पाछे त्यही नगर भनेको छ, राख्नु भएको छ, छानबिन गर्नु भएको छ, हामीले किन राखेका हो भनेको छ, जसरी ल्याऊ त बेठिक ल्याएका हो भनेर भनेको छ। अहिलेसम्म खै केही पाइया थाहा पा छैन, थप्याएछ अहिलेसम्म केही पाइया छैन, कति राख्नु छ उहाँहरूको धोको पेसि राख्नुहुन्छ र
6: छोड्नु होइन। टोबाकोमा चाहिँ
7: सञ्चार
6: माध्यम आइरहेका छन्,
7: सञ्चार माध्यम सत्य हो बोमजी, तपाईँहरू जस्ता मान्छे, तपाईँहरू जस्ता सञ्चार माध्यम तथ्यमा बोल्नुहोस्, सक्नुहुन्छ साबित गर्न सक्नुहुन्छ?
6: अकुत सम्पत्ति छैन उहाँको सम्पत्तिका बारेमा,
7: यस्ताले के भन्छ भन्ने कुरा नभन्नुहोस् के मलाई, तपाईँ फेरि त्यही पकाउनु छ भने मलाई नसुन्नुहोस्, तपाईँकै आफ्ना कुरा के हो त्यही सार्वजनिक गर्नुहोस् कि, आफ्नो धारणा राख्न बोलाउनु भएको हो भने तपाईँको धारणा मलाई सुनाउनु पर्छ।
6: विश्व पौडेलमाथि अन्याय भयो होइन तपाईँको विचारमा, त्यसो भए
7: कसले भनेको छ तपाईँलाई चाहिएर पनि त्यो भनेको छ, छानबिन भने पहिले छानबिन गरेर लानु पर्थ्यो भने हो, अनि तपाईँले 35 बिगा ठोकेर भन्न सक्नुहुन्छ?
6: तपाईँले
7: नै बताइदिनु हो भने मलाई नसोध्नुहोस्, मालपानी ल कि मूलपानी ल कि कसले ल त हामी जान्दैनौ कि। मैले भन्न खोजेको कुरा के हो भने समाचार माध्यमै आएका कुरा सही हो भने समाचार माध्यमले गरेर रहेछ नि त छानबिन,
6: त्यसमा केही प्रमाण नभएर सरकारले पक्राउ गरे हैन,
7: समाचार माध्यमले के भन्यो त्यही नै सत्य हुन्छ भन्ने कुरा हुँदैन। समाचार माध्यममा कति सत्य कुरा आउला, कति हल्ला कुरा आउला, तपाईँहरूको खोज्ने काम नि हो नि। जब त्यति समाचार माध्यममा सुन्नु भएछ त त्यो आएको त भइसक्यो त एक हप्ता 10 दिन, अहिलेसम्म किन नखोजे, खोज्या हो कि होइन भन्ने तपाईँले पनि पत्ता लगाउनुहुन्थ्यो होला नि त, त्यही समाचारमा लेखे बाहेक कसैले हो।

0: अकुत सम्पत्ति देखियो भने पदमा बस्दाखेरि अस्वाभाविक ढङ्गले अकुत सम्पत्ति आर्जन गरेको देखियो भने त्यसको नियमन गर्नको निम्ति होइन अस्ति अर्ध रुपियाँ अनुसन्धान बनाएको त्यो काम गर्ने नियमनकारी निकाय त अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो
1: तर प्रधानमन्त्रीले त अस्ति
0: भन्नुभयो नि त अत्यधिक सम्पत्ति कमाएको भनेर अनि छानबिन गर्नलाई त्यो बनाउने त्यो त कुरै गर्नुहुन्छ भने सम्पत्ति शुद्धिकरणको दायराभित्रको कुरै होइन ल तपाईँले भने विषय नै हो भने त्यो छानबिन गर्ने त अख्तियारले गर्नु पर्यो नि
1: तर अहिले
0: त्यही भएर यो मिल्या छ त अनुसन्धान गर्ने कहिले विरोध गरेका छैन कि जे पनि गर्ने जता पनि गर्ने गरेपछि त नियत राम्रो देखिएन
1: हजुर सरकारले भनेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई 5 घन्टा होइन होइन हामी 5 वर्षसम्म थुनेर चाहिँ बहस गर्न चाहन्छौँ फाइलहरू अगाडि बढाउने होइन भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ अख्तियारलाई हामी सशक्त बनाउन
0: चाहन्छौँ किन थुन्नी भने किन थुन्नी
1: आरोप लागेपछि
0: सरकारले थुन्ने हो कि स्वतन्त्रतापूर्वक काम गर्न दिने उहाँहरूलाई शङ्का लाग्यो नि यो फाइल त्यहाँ हेर भन्ने हो नि कहीँ शङ्का लाग्छ भने तपाईँहरू यो फाइल हेर्नुहोस् त भने 5 घन्टा 18 घन्टा थुनेर लगेका तीर्थ त एक हप्ता निक्ले त त्यतिखेरको घटना होइन त्यत्रो गरेर भाँती गरेर यहाँ मिनेटमा पनि जम्मै धरती भाट्छ कि भनेर लगेका तीर्थलाई किन छोड्या त फेरि राखिरहनु पर्थ्यो नि त एक हप्तामा तीर्थ त छुट्नु भयो त डिजी छुट्यो होइन त्यही नाममा अरू राजनीतिक मान्छेलाई जोड्न खोजेका थिएन
1: त्यही केसमा होइन अब सरकारले चाहिँ जर्मनको
0: टेक्का तोडेर तपाईँहरूले सूचना लिनुहुन्न ठिक सूचना त्यही घटनासित जोडे पनि राजनीतिक मान्छेलाई तान्न सकिन्छ कि भनेर खोजेका थिएनन्
1: हैन त्यहाँ पनि उहाँहरु कन्फर्म भएको छ यसको बारेमा हामीले खबरदारी गरेका छौ जर्मन कम्पनीलाई चाहिँ टेक्का टुटाएर फेरि फ्रान्सिसले दिन खोजिएको थियो बालेनको सचिवालय त्यहाँ सक्रिय भएको थियो नेपाल र जर्मन बीचको सम्बन्ध बिगार्न खोजिएको थियो
0: त्यसमा त हामीले
1: खबरदारी गर्यौ नि त
0: पद्माजी त्यसमा ठीक
1: त्यो गलत हो
0: खबरदारी गरे आवश्यक थियो त
1: त्यो गलत भयो त्यो
0: चाहिँ अनि तपाईँहरूले होइन यही भएर साँचा कुरा खोल्नुहोस् कि साँचा कुरा खोल्नुहोस् हल्लाका आधारमा नहिन्नुहोस् सरकारले जे गर्यो जम्मै ठिक गर्यो भनियो भने त तीर्थ अन्यायमा परेन एक हप्ता भयो नि
1: तपाईँले राम्रो काम गरेको भए नेकपा एमालेले राम्रो काम गरेको भए नेकपा एमाले यो देशको राम्रो काम गर्ने पार्टी भएको भए आज तपाईँको अवस्था हेर्नुहोस् त
0: कोठा थुनेर अनि जे गर्न खोजियो आखिरी त गलत रहेछ भन्ने कुरो साबित भएन
1: गलत होइन उहाँहरूमाथि अनुसन्धान हुँदैछ तर उहाँहरूले चाहिँ ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढिसके पछाडि चाहिँ रवि लामिछाने लगायतले हस्तक्षेप गरेर ठेक्का चाहिँ रोक्न लाउनु भयो अहिले देश देश बिचको जी टु सम्बन्ध हो भोलि बिग्रिन सक्छ तपाईँहरू सचिवालयले यस्तो गलत काम नगरोस्
0: होइन पहिल्यै गर्न पर्दैन एउटा राष्ट्र सेवक
1: अनुसन्धान हुँदैछ तीर्थ अर्यालमाथि अनुसन्धान हुँदैछ तीर्थ अर्यालले क्लिन चिट पाएको होइन
0: किन नगर्ने गर्ने के अनुसन्धान नगर्ने भनेको हो मान्छेलाई बदनाम नगर भने हो अनुसन्धान गरेर दोषी भए त जम्मैले दोष खानु
1: पर्यो
0: राम्रो गरी छानबिन गर्ने छानबिन गरेर दोषी देखिएपछि कसैका इज्जतका कुरा पनि छैनन् मानका कुरा पनि छैनन् आफूले गरेका कर्मको फल खानै पर्छ बदनामित गर्ने गरी नियत राखेर केही नगर भने अब हामीले के भने
1: भनेपछि अधिनायकताको बाटोमा हिँड्यो अहिलेको सरकार
0: हिँडिरहेछ
1: गलत बाटोमा हिँड्यो तर्साउन खोज्यो जनतालाई त्यसो भए विपक्षीहरूलाई
0: हप्काइरहेछ त तर्साउनु त के तर्साउने हप्काउने हप्काएर अनि आफ्नो शासन लाद्न खोज्या होइन
1: सुकुम्बासी समस्या व्यवस्थापन गर्नपट्टि पनि त तम्सिया छ नि त होइन सरकार यतिखेर
0: तपाईँहरू देख्नु भएको छ आशा मान्छे रुँदै हिँडेको हो डुवा डुवाटी गरेर हिजो मात्रै भिडियो सार्वजनिक भएको थियो त त्यो नक्कली भिडियो त हो ए अहिले बनाएको भिडियो
1: सुकुम्बासीमाथि निर्मम बन्न पाइँदैन जनतामाथि निर्मम बन्न पाइँदैन
0: त्यही खबरदारी गर्नुहोस् न तपाईँहरू
1: जनतालाई रुवाउन पाइँदैन
0: त्यही खबरदारी हामी त गरिरहेछौँ त तपाईँहरूले त्यहाँ साथ दिनुहोस् न जनताको पक्षमा बोल्नु न पीडितका पक्षमा बोल्नु न
1: यो आजको समस्या होइन
0: पक्षमा नबोल्नुहोस् न
1: तपाईँहरूले भोट ब्याङ्क बनाएर राख्या हो हिजो सुकुम्बासी बस्तीहरूलाई यो देशमा होइन
0: यही हो त्यही इन्ट्रेस्ट राखेर आग्रह प्रश्न नगर्नुहोस् तपाईँ आग्रह प्रश्न नगर्नुहोस् आज सुकुम्बासीसित जोडिएको जे समस्या छ
1: कति हुकुम्बासीहरूको त भागा भाग भयो नि त
0: सरकारलाई गर्नुहोस् खबरदारी गर्नुहोस् तपाईँ चाहिँ विषय अन्त मुडेर जटिल विषयहरू जनता पीडित भएका कुराहरू तपाईँ जस्ताहरूले लुगाइरहनु भएको
1: छ हुकुमवासी
0: छन् भने हुकुमवासीलाई कसले दिने भनेको छ
1: त
0: हुकुमवासी पहिचान गरेर तपाईँहरूको यहाँ होइन भन्ने अनि जो सुकुम्बासी हुन् तिनलाई

0: दीर्घकालीन ढङ्गले बस्ने ठाउँको ठेगान गरेर होइन, आज गल्ली गल्लीमा रोएर बसेका छन्, चोक चोकमा अलपत्र परेका छन्, डाँको छोरेका छन्, कोही मृत्युवरण गरेका छन्, कोही उहाँ चाहिँ उसमा खोला हाम फालेका छन्। पीडा नभई मान्छेले त्यसो गर्छ? तपाईँहरूको त्यहाँ ध्यान नजाने हुकुमवासी थिए नि त
1: बोलेका
0: छ, हामी हुकुमवासीको त आफ्नो बस्ने ठाउँ छ, गइसक्यो होला नि, सुकुमवासीको ठाउँ नपर होला नि, खोला समातेर खोला हाम फालेको यसरी पुस्तै गरेर हिँडेको मान्छे पोका पारेर कसका गरेर गएर बस्न पाइन्छ? तपाईँको घर बस्न दिनुहुन्छ?
1: अध्यक्षसँग कुराकानी गरेका छु, तपाईँहरूसँग दया छैन, माया छैन, यो देशका नागरिकलाई लखेट्ने, भोग भोगै राख्ने, खाना नदिने खबरदारी गरेका छौँ हामीले।
0: त्यही हो गर्ने आजको प्रमुख काम भनेको त्यो बिचल्लिया परेका सुकुमवासीको व्यवस्थापन गर्न सरकारलाई
1: जाँदा जाँदै अहिलेको सरकारलाई 100 कति नम्बर दिनुहुन्छ?
0: म काफी जाँच्ने मान्छे होइन,
1: राष्ट्रियता
0: परराष्ट्रमा व्यापक विचलन छ, विकासका कुरा केही कुरै अगाडि बढिरहेको छैन, सरकारले जे जे भन्यो भन्ने एउटा गर्ने अर्को भइरहेछ, एकदमै दम्म घमण्डले धेरै भइरहेछ। आज त्रासीबाट बाटबाट बनाएर तपाईँ हेर्नुहोस् कस्तो खालको अधिनायकवादी, उहाँहरू चाहिँ आफूहरू युवा नयाँलाई चाहिन्छ, जान्नेलाई छान्नुपर्छ भन्नुहुन्छ, आफ्नो पालो आएपछि अनि आफ्नै घन्टी चिन्हबाट चुनाव लडेकालाई नियुक्ति गर्नुभएको छ, विद्यार्थी सङ्गठन जस्ता सङ्गठनहरू चाहिँ आफूहरूले राजनीति गर्ने, डङ्का पिटेर मन्त्री सांसदहरू खाने, अरूलाई चाहिँ त तिमीहरू राजनीति गर्न पाउनु भनेर बन्द गरिदिने, लोकतन्त्र बोल्ने स्वतन्त्रता सङ्गठित हुने स्वतन्त्रता खोज्नु अधिनायकवादी होइन?
1: महिलाहरूका लागि निलो बस चल्दैछ नि त होइन, अब ब्लु बस चल्दैछ नि त होइन, ग्रीन
0: बाटो बस पनि खुब राम्रो काम गर्दै हुनुहुन्छ। तपाईँले हिजो मेरो संसदको भाषण सुन्नु होला, निलो बस भनेको पुराना बसमा रङ फेरेको, अहिले ल्याएको नयाँ बस हो त्यो, पुरानो साझा बसलाई नयाँ बनाउन खोजेको र हामीले ल्याम भन्ने देखाउन खोजेको, त्यही हो नि हिजोदेखि उनीहरूले नै गरिसके साझा बसलाई पनि हाम्रो निला हुँदैन, जसले भने हामी इनोभालाई उनीहरू हरियो बनाउँछ मैले उनीहरूले निकालिसकेका छन्। त्यसैले कुनै पनि हिसाबले सरकारले जसरी 100 दिनमा हामी चाहिँ एकदमै आमूल परिवर्तन गर्छौँ भनेर डाङको डङ्का पिटेका थियो, जिकिर गरेका थियो, त्यो पुरा गरिदिएको भए, आमूल परिवर्तन भएको भए, जनतालाई सुविधा हुने, देशको लागि फाइदा हुने काम गरिदिया भए हामी खुसी नै हुन्थ्यौँ। त्यत्रो डङ्का पिट्या त देशको स्वाभिमानलाई कमजोर बनाउने, देशको सार्वभौमतालाई कमजोर बनाउने। आज सुस्तामा हेर्नुहोस् त, प्रधानमन्त्रीको बोलीसँगै होइन सुस्ताको समस्या आएको, सुस्तामा त्यहाँ बुन्नुहोस् त, माइतीघर मण्डल लागेर त्यहाँका जनताका कुरा सुन्नुहोस् एकपटक, तपाईँहरू जस्ता मान्छे सुस्तामै भिजिट गर्नुहोस् अनि त्यो कुरो ल्याएर सरकारलाई भन्नुहोस्, द्विपक्षीय कुरा, दुई देश जस्तो कुरा अब त्यहाँका स्थानीय नागरिकले गर्न सक्छ? सरकारले आफैले उत्पन्न गरेको समस्या आफै गएर मिलाउन परेन हो, त्यो कुरा गर्नु नि तपाईँहरूले, सुस्ताको समस्या समाधान गर्नु पऱ्यो, जनता त्यहाँ शान्तिपूर्ण ढङ्गले बस्न पाउनु पऱ्यो, यी विषय होला नि एजेन्डा। त्यसैले सरकार 100 दिनका जुन उपलब्धि, जसरी पहिले डङ्का पिटेर हामी 100 दिनका सही काम भनेर शासकीय सुधारसित जोडिएर ल्याएको, त्यसमा सरकार सफल हुन सकेका छैन, सरकार सुकेको छ, डरलाग्दो गरी राष्ट्रियता चुकिया छ। हाम्रो कुरा यही हो, सरकार सोचियो, सरकारले राम्रो काम गरोस्, सरकार स्थिर बनोस्, यो त्रासदीपूर्ण वातावरणको अन्त्य गरोस्, निजी क्षेत्रले काम गर्न पाउनु पर्यो, अरूले राम्रो ढङ्गले बोल्न पाउनु पर्यो, सुशासन कायम गर्न तथ्यमा उभिएर गर्न पर्यो, हाम्रो अभियान हुन्छ, हाम्रो साथ हुन्छ, यही हाम्रो कुरा।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पद्मारियालजी, नमस्कार।
0: हस,
1: नेकपा एमालेकी नेत्री पद्मा अरियाल सांसद, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
1: दिस होम इन्टरनेट
2: यतिकै हाम्रो बेसमा विश्लेषक एवं कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील सापकोटा जी, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर नमस्कार।
2: होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा अब भिआइपी भिभिआइपी भनिने अनुहारहरूलाई पनि दोषी करार गरिएको छ, होइन? त्यसमा चाहिँ के भएको थियो? तत्कालीन बेला तपाईँहरू पनि त्यसका विरुद्धमा चाहिँ लड्नु भएको थियो। देशको नागरिकलाई अनागरिक बनाउने सवालमा कसैलाई पनि छुट हुनुहुन्न भन्ने ढङ्गले अभियान चल्या थियो। यो मुद्दाको आदेशलाई चाहिँ कसरी हेर्न सकिन्छ?
3: अहिले तत्काल यो मुद्दाको आदेश भन्दाखेरि पनि राज्य विरुद्धमा लागेका अपराधहरू जुन छन्, राज्य स्वयं राज्य नेतृत्व नै नागरिकको विरुद्धमा अपराधमा संलग्न भएको एउटा गम्भीर घटना हो र यो घटनाको लागि हामी 2080 सालदेखिबाट निरन्तर राज्यको र पीडितको पक्षमा वकालत गर्दै आयौँ। बस परिवारमा हामीले पनि भाग लिएको हुँदाखेरि म मुद्दाको तथ्य र यसमा भएका कानुनी अवस्थामा मात्र सीमित रहन चाहन्छु, किनभने म आफै बस परिवारमा हुँदाखेरि पूर्ण सजाय आइ नसक्दाखेरि मैले बोल्न उपयुक्त हुँदैन। तर यो प्रश्न के हो भन्नुहुन्छ भने यसमा ठगी, लिखत सम्बन्धी कसुर, राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, एकीकृत कसुर लगायतका ती कसुरहरू जोडेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने आश्वासन दिएर प्रलोभनमा पारेर रकम सङ्कलन गरेको घटना हो यो। र यो घटनामा राज्यले अभियोग लगाउँदाखेरि लिखत सम्बन्धी कसुर, ठगी, राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, एकीकृत कसुर लगाएर अभियोग लगाएको थियो। र अहिले राज्यका मुख्य तहमा बसेका तत्कालीन गृहमन्त्री भनौँ, उप प्रधानमन्त्री भनौँ, परराष्ट्र गृह सचिव भनौँ लगायतका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गरेको छ। भनेपछि पहिलोपटक हामीले नेपालको राजनीतिक इतिहासमा भनौँ या कानुनी इतिहासमा राज्यका उच्च पदस्थमा बसेका व्यक्तिहरूले राज्य विरुद्ध गरेका अपराधमा यो पहिलोपटक देशले सजाय गर्न गइरहेको छ र यसलाई हामीले कानुनको सुखद सुरुवातको रूपमा मैले आकलन गरेको छु। र यसमा राज्यका मुख्य व्यक्तिहरू जो संलग्न हुनुहुन्थ्यो, तत्कालीन गृहमन्त्री भनौँ वा तत्कालीन गृह सचिव भनौँ वा तत्कालीन तपाईँको उप प्रधानमन्त्री भनौँ, उहाँहरूको संलग्नता देखिएर राज्यले सजाय गर्न जाँदै गर्दाखेरि आज हामी कानुनी राज्यको प्रत्यावर्तीमा एक कदम अघि बढेको भनेर चाहिँ हामीले आकलन गर्नुपर्छ।
2: अब यो मुद्दाको प्रकृति के हो, यसलाई कसरी चाहिँ नागरिकलाई अनागरिक बनाइयो, के भयो चलखेल, होइन? त्यहाँ चाहिँ तत्कालीन बेलाका सरकार र सत्तामा रहेका व्यक्तिहरूका नाम पनि जोडिया थिए, होइन? उहाँहरूलाई के उन्मुक्ति दिइयो हो त्यो सबै? अर्जुन राणा देउवा लगायतका नामहरू के भए?
3: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्नु पर्यो भने तत्कालीन राज्य व्यवस्थाले अभियोजन लगाउँदाखेरि तत्कालीन राज्य अभियोजन लगाउँदाको अवस्थामा पनि राज्यले केही व्यक्तिलाई अभियोग लगाएन। हेर्नुहोस्, त्यहाँ पृष्ठ रूपमा मुद्दामा केही व्यक्तिहरूको नाम जोडिएको देखिन्छ, तर हामीले अहिले के आकलन गर्नु भएन भने फसला गर्दै जाँदाखेरि चाहिँ तत्कालीन प्रधानमन्त्री केपी ओली, आर्जु राणा, रामबहादुर थापा लगायतका व्यक्तिको नाम चाहिँ जोडिरहेको देखिन्छ। हेर्नुहोस् त, जोडिएर आउँदै गर्दाखेरि हामीले एउटा कुरा के मान्नु पर्यो भने उहाँहरूलाई तत्कालीन नेपाल सरकारको तर्फबाट अभियोजन हुँदाखेरि अभियोग उहाँलाई लगाइ नलगाएपछि अदालतले फैसला गर्दाखेरि अभियोग दायीमा नाम उल्लेख नभएका व्यक्तिलाई सजाय गर्न मिल्दैन। तर यसमा एउटा बाटो के रहन्छ भन्नुहुन्छ भने हिजो का अवस्थाहरूलाई हेर्दाखेरि पनि अभियोग पत्रमा उल्लेख नभएका नामहरूलाई सजाय गर्न नमिल्ने हुँदाखेरि अब थप अभियोग भोलि आउन सक्ने अवस्था पनि रहन्छ, वा पीडित पक्षले वा राज्य आफै सक्रिय भएर सर्वोच्च अदालतमा रिट दायर गरेर यी व्यक्तिहरूमाथि पुनः हामी अभियोजन गरौँ भनेर अर्को प्रक्रिया जान पनि सकिन्छ। त्यो कानुनी प्रक्रिया भयो र त्यो कानुनी प्रक्रिया बमोजिम भोलि उपचार खोज्ने र थप अपराधमा संलग्न भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने बाटो जीवित छ। र आज यो मुद्दा फैसला हुँदै गर्दाखेरि ती व्यक्तिहरूलाई किन सजाय गर्न सकिएन भन्दाखेरि चाहिँ अभियोजन पक्षले तत्कालीन सरकारी वकिल कार्यालयबाट ती व्यक्तिहरूलाई उन्मुक्ति दिएर संलग्न नगरिकन ल्याएको हुँदाखेरि, किनभने पूरक ल्याउँदा मुद्दा चल्दै जाँदाखेरि पूरक ल्याए अभियोग ल्याएको भए पनि हुन्थ्यो, पूरक अभियोग पनि नल्याएको कारणले गर्दाखेरि आज ती व्यक्तिहरूमाथि आजको फैसलाले सजाय गर्ने अवस्था रहेन। त्यो कानुनको क्षेत्र अधिकारभित्र पर्दैन, हाम्रो राज्यको कानुनी प्रणालीमा त्यसरी अभियोगमा उल्लेख नभएका
2: अब जस्तो नाम जोडिएका अन्य नेताहरू, होइन, अन्य व्यक्तिहरूलाई पनि यो मुद्दामा फेरि राज्यले सक्रियता देखायो भने तानिन सक्ने सम्भावना बाटो खुला छ।
3: हो, यसलाई यसरी हेरौँ, मोहम्मद अफ्ताबको मुद्दा त सरकारी वकिल नचल्ने निर्णय गरेको थियो नि त सुरुमा, तर सर्वोच्च अदालतले परामर्देश जारी गरेर फेरि अनुसरण गर्नु भनेर गरेको कारणले सुरु भयो। त्यसरी नै ती व्यक्तिहरूमाथि सर्वोच्च अदालतले भोलि परामर्देश जारी गरेर यी व्यक्तिहरूको पनि संलग्न देखियो, केहीलाई सजाय गरेर केहीलाई नगरेको मिल्दैन, त्यसो हुँदाखेरि फेरि अनुसरण गर्नु ती व्यक्तिमाथि पनि भनेर एउटा आदेश दियो भने त्यो आदेश भयो चाहिँ अर्को अभियोग र अर्को अनुसन्धान भयो, त्यो व्यक्तिहरूमाथि फेरि सजाय हुने बाटो चाहिँ कानुनी रूपमा जीवित छ।
2: अब यो चाहिँ नागरिकलाई अनागरिक कसरी बनाइयो, यसमा चाहिँ कतिसम्मको घोबला घोटाला भएको जस्तो छ यो प्रारम्भिक तथ्याङ्कमा तपाईँले किन मुद्दालाई हेर्नु भएको छ, होइन? कतिसम्मको चाहिँ चल्दै भएको छ?
3: यस्तो हुन्छ के छ यसमा भन्नुहुन्छ भने विदेशी तेस्रो मुलुकमा भुटानी शरणार्थीलाई स्थापित गराउनका लागि युएनएचआरले जुन प्रतिवेदन नेपाल सरकारसँग सङ्कलन गरेको थियो, नामावली सङ्कलन गरेको थियो, नामावलीमा चाहिँ के गरियो भने वास्तविक भुटानी शरणार्थीदेखि बाहेक तत्कालीन भुटानी शरणार्थीमा रहेका टेकबहादुर टेकप्रसाद रिजाल सहितका भुटानी शरणार्थी नेता र नेपालका अहिले मुद्दामा देखेका केही नेताहरूले के गर्नुभएको रहेछ उहाँहरूले भन्दाखेरि चाहिँ नेपाली नागरिकहरूलाई भुटानी नागरिक सरहको सूचीकृत गरेर प्रमाणपत्र दिएर उहाँहरूसँग रकम सङ्कलन गरेर अमेरिका तेस्रो मुलुक अमेरिकामा चाहिँ नेपाली नागरिकलाई भुटानी नागरिक सरह स्थापित गराउनको लागि त्यहाँ स्थापना गराउनको लागि त्यहाँ पठाउनको लागि रकम सङ्कलन गरेको देखिन्छ। त्यसो हुँदाखेरि यो के हो भन्दाखेरि चाहिँ देशका नागरिकलाई भुटानी शरणार्थी बनाएर ती नागरिकलाई बेचेर तीसँग पैसा रकम सङ्कलन गरेको अपराध हो यो हेर्नु। त्यसो हुँदाखेरि यो अपराधमा अब कति सजाय कसुर ठहर भइसक्यो, कति सजाय हुन्छ भन्ने कुरा 29 गते अब सुनवाईको मिति छ अर्को, त्यसमा कसलाई कति सजाय हुन्छ भन्ने कुरा आयो। र यहाँ अर्को गम्भीर कुरा हामीले के मान्नुपर्छ भने ठगी सम्बन्धी अपराध कृत्य सङ्गठित र सङ्गठित अपराध सँगसँगै एकीकृत कसुरलाई पनि लगाएको अवस्थामा हामीले एउटा कुरा विश्वस्त के हुन्थ्यो, अरू मुद्दाहरूमा के हुन्थ्यो भन्नुहुन्थ्यो भने दुई वा सोभन्दा बढी अपराध भएका मुद्दामा सबैभन्दा बढी सजाय जुम्लाउँथ्यो, त्यो चाहिँ कार्यान्वयन हुन्थ्यो। तर यहाँ चाहिँ सङ्गठित अपराध र एकीकृत कसुर लगाएको हुँदाखेरि यहाँ ती कैद हद हुँदैन। हद भनेको के हो भन्नुहुन्छ भने दुईवटा सजाय, ठगीमा 4 वर्ष भयो, लिखतमा 7 वर्ष भयो भने ठुलो अङ्क 7 भयो, 7 वर्ष कैद हुने व्यवस्था हुन्थ्यो। तर त्यो अब यहाँ छैन कानुनमा, र यो कानुनले के भयो भने ठगीमा 3 वर्ष भयो मानु 7 वर्षमा भन्दा भनेको कारणले 3 वर्ष पनि हुनसक्छ, 2 वर्ष पनि हुनसक्छ। ठगीमा भएको सजाय, लिखत सम्बन्धी कसुरमा भएको सजाय, राज्य विरुद्धको सजायमा जुन सजाय हुन्छ त्यसमा मुख्य योजनाकार जसले देशका नागरिकलाई वा देशमा अर्थ लाभ गर्नको लागि नाफा कमाउने उद्देश्यले गैर कानुनी लाभ लिनका लागि योजना बनाएको हुन्छ ती व्यक्तिहरूलाई मूल कसुरमा भएको सजायको 50% सजाय चाहिँ सङ्गठित अपराधले गर्छ। त्यसो हुँदाखेरि अहिले के भयो भने ती अपराधहरूमा लिखत सम्बन्धी कसुर पनि ठहर भयो, ठगी पनि ठहर भयो, राज्य विरुद्धको अपराध पनि ठहर भयो। अब त्यो कति सजाय हुन्छ त्यो सजायको
2: हाम्रो कानुन अनुसारको प्रोभिजन अनुसारको सजाय चाहिँ के छ, जस्तो अब सङ्गठित अपराध पनि जोडियो होइन
3: यसमा, हजुर हो,
2: लगायतको चाहिँ अन्य दुई तिनवटा सजाय सँगसँगै जोडियो होइन मुद्दाहरू,
3: अभियोगहरू एउटा ठगी भयो, एउटा लिखित सम्बन्ध कसुर भयो, राज्य सम्बन्ध जोडिएको कसुर भयो, तिनवटा मुख्य अपराध भयो।
2: कति 10-15 वर्ष चाहिँ कारावास हुन सक्छ
3: लगभग होइन, त्यसलाई मैले भने अब फसललाई आउन त त्यो फेटै नभनौँ, अब फेरि 29 गते पछाडि फेरि हामी बोल्न त्यो कुरामा, तर अहिले अब श्रीमानले
2: जस्तो अब तिनवटा मुद्दा चलिसकेको छ भने त अब हाम्रो कानुन अनुसार चाहिँ तिनवटा प्रत्येक मुद्दामा कति कति हुनसक्छ भन्ने खालको त अब
3: यस्तो हुन्छ। ठगी सम्बन्धीमा 7 वर्षसम्म कैद हुनेछ, लिखत सम्बन्धी कसुरमा 7 वर्षसम्म कैद छ, राज्य विरुद्धको अपराध अहिले हामीले चाहिँ हेर्दाखेरि राज्य विरुद्धको अपराधमा यहाँ चाहिँ अहिले हामीले 25 वर्षसम्म कैद देखे पनि यो मुद्दामा चाहिँ 10 वर्षसम्मको कैदको अभियोग दाबीसम्म रहेको अवस्था देखिन्छ। त्यसो हुँदाखेरि ती अवस्था हेर्दाखेरि
2: पुग्दो रहेछ फेरि होइन,
3: यसो हुन्छ सम्म भन्दाखेरि
2: तपाईँको धेरै त्यसो भए त जोडेर त
3: होइन, यसो हुन्छ सम्म भन्नेको कुरा गरेँ मैले, यति सजाय होइन त्यो 7 वर्षसम्म भनेको के हो भन्नुहुन्छ भने मुलुकी अपराध संहिताको दफा 40(3)ले के भन्छ भन्नुहुन्छ भने कैदको माथिल्लो तोकेको छ 7 वर्षसम्म भनौँ, यतिबाट यति भनेको छैन भने चाहिँ 1 दिन कैद र 1 रुपियाँ जरिमाना गर्दा पनि न्याय मर्दैन भनेको हुँदाखेरि अहिले हामी नबोल्नु अब कति सजाय हुन्छ भन्ने कुरामा राज्यले कठोरता हेरेर सामान्य
2: न्यायाधीशलाई अनागरिक बनाउने होइन बिचल्ली पार्ने अब भुटानी शरणार्थीका नाममा चाहिँ आफ्नै देशका नागरिकहरूलाई चाहिँ लिस्टमा हाल्ने यस्तो खालको कर्तुत भने त यो त विश्व माझमा नेपालको त शिर ठाडो हुनै सक्दैन नि त, नेपाल त यति फ्रड रहेछ हाम्रो राज्य भनेर चाहिँ विदेशीहरूले पनि त हामीलाई गाली गर्छन् नि, भोलि हामी कुनै पासपोर्ट देखाउँ त हाम्रो इज्जत के हुन्छ होइन, समस्या
3: हुन्छ। यसलाई मैले कुनै राजनीतिक दलप्रति इङ्गित गर्न चाहिन्न खोजिन, तर अहिले हामी राष्ट्रियताका प्रश्न गर्दैछौँ नि पटक पटक सडकमा, राष्ट्रियता भनेको नागरिक व्यक्ति पनि राष्ट्रियता होइन हेर्नु, त्यस कारणले हामी राजनीतिक दलमा आबद्ध भएका राजनीतिक दलबाट मन्त्री भएका व्यक्तिहरूले नागरिक व्यक्ति छौँ भने त्यहाँनिर अब त्यो सम्बन्धी राजनीतिक दलले पनि जवाब दिए दिनुपर्छ होला भन्ने मलाई लाग्छ। किन भन्नुहुन्छ भने संसदमा एउटा व्यक्ति बोलेको कुराले गर्दा सभा जस्तो दललाई जिम्मेवार गराइन्छ भने त्यो दलबाट निर्वाचित भएर गएका उप प्रधानमन्त्री भएका गृहमन्त्री भएका व्यक्तिले नागरिक व्यक्ति छन् भने त्यहाँ त्यो दलको जवाब दिए त कति त्यो पनि नागरिकले खोज्नुपर्ने अवस्था आयो। त्यस कारणले राष्ट्रियता भनेको राष्ट्रको भूगोल सँगसँगै नागरिकको स्वाभिमानसँग जोडिएको हुन्छ, देशको अखण्डतासँग जोडिएको हुन्छ। र यो प्रश्नले के सिर्जना गर्यो भन्नुहुन्छ भने हामीले राजनीतिक संस्कार कस्तो लिएका रहेछौँ, हामीले देशमा सुशासन हो कि कमाइ खाने भाडो बनाएका रहेछौँ भन्ने कुरा प्रश्न उजागर भएर आएको छ यहाँ। त्यस अनुसार मेरो निवेदन गर्दा के हो भने अब हामी राजनीतिक रूपमा पनि शुद्धिकरण हुनुपर्ने यो मुद्दाले देखाएको छ, र हामी कुन हदसम्म देशमा राजनीति गर्ने र हाम्रो राजनीतिक क्षेत्राधिकार कति हो भन्ने कुरा राजनीतिक दलहरूले पनि पुनः शुद्धिकरण गर्नुपर्ने अवस्था चाहिँ म देख्छु यहाँ।
2: भनेपछि अब यो मुद्दा राष्ट्रिय सवालको विषय पनि बनिसकेको, धेरैले चाहिँ यसमा नजर पनि लगाएको, होइन युएनएचआरसीको कुरा गर्ने हो भने पनि त्यहाँ पनि अब त्यहाँ पनि के भएको हो भन्ने कुरा चाहिँ अझै पनि पारदर्शी नभएको, यसमा कसको कसको सफलता रह्यो भन्ने खालको विषयलाई पनि जोड्नुपर्छ। यो राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि यसमा सञ्जाल र जालो उनीहरूको पनि संलग्नताका विषयहरू सँगसँगै जोडिएर आएको। अब अहिलेको अवस्थामा अमेरिका लगायतका देशहरूले पनि यसलाई चासो दिएको मुद्दा भएको नाताले गर्दाखेरि यसमा चाहिँ अहिले आएको फैसलालाई चाहिँ र अहिले अहिले यो देखाएको यो साहसलाई चाहिँ कसरी हेर्न सकिन्छ जाँदा जाँदै?
3: यस्तो हुन्छ, एकदमै अति उत्कृष्ट मति मैले भनिनँ। त्यसमा हामीले सुरुबाटै मुद्दाका पक्षमा केही कुराहरू कमी कमजोरी हुँदै आएका छन्, त्यस कारणले अहिले आएर यसलाई हामीले अहिले सामान्य माननीय न्यायाधीशज्यूले गर्नुभएको फैसलालाई सराहनीय मान्नुपर्छ। तर अति उत्कृष्ट मैले किन भनिनँ, अभियोजन गर्दैखेरि पनि व्यक्ति छुटाएर ल्याएको थियो यहाँ हेर्नुहोस्। त्यसो हुँदाखेरि अहिले मुद्दामा त्यो कुरालाई बोल्न पाइएन। तर मेरो निवेदन गराए के हो भने अन्तर्राष्ट्रिय जगतले पनि हेरेको, नेपाली नागरिकको स्वाभिमानसँग जोडिएको, नागरिकलाई विदेशी बजारलाई बेच्न खोजेको अवस्थामा आज यो मुद्दामा जुन फैसला भएर आयो, फैसला भयो, कसो ठहरउन बाँकी छ, सजाय हुन बाँकी छ, कसो ठहर भयो, त्यो मुद्दाको आजको स्थितिसम्म हेर्दाखेरि राज्यमा नागरिक बेत्ता यति अपराधमा हामी जसुकै तहमा भए पनि अपराधीकरण चाहिँ हामीले पुष्टि हुँदो रहेछ भन्ने कुरा यो फैसलाले पुष्टि गरेको छ। उहाँलाई हार्दिकतापूर्वक नमन, र यस्ता खालका फैसला हामीले देशमा निडर भएर गर्न सक्यौँ भने राजनीतिक आग्रहमा पूर्वाग्रहमा बसेर राजनीतिक दबावमा बसेर निर्णय दिने अवस्था हाम्रो समाप्त भएर यसरी सक्षम न्यायालयबाट सक्षम फैसला आउन थाल्यो भने जनताले सुशासन चाहिँ अपेक्षा गर्छन् भन्ने कुरा म चाहिँ
2: हस्। यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुशील सापकोटाजी नमस्कार।
3: हजुर नमस्कार।
2: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार, विश्लेषक, अधिवक्ता सुशील सापकोटा। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 3739।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063456।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965637115 र 9841120740।
5: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: अनि तयो कागज केमा छि वा?
5: अ झिल्काई,
4: के पर्सनल नम्बर ब्लक लैबदि?
5: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लैर खलखाई।
4: अनि बैंकरी?
5: बैंकरी?
4: अ
5: चर्चै तली लगपर्दि?
4: चमलपति न आफै न मोबाइल नम्बर फेरदिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब दक्या जोगिना
6: सिद्धार्थ ब्याङ्क रक्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
8: फुलको आँखामा फुलै संसार
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
10: ब्यास तिन, प्रशासन चोक, दमौली।
11: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916666683।
4: 9560 43 234।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: क्योंदी ATM, मोबाइल दे, इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरी लाई।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9017150898, 9464603385।

क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर गर्मीमा आउँछ हजुर त

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403044।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066056।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
9: हिमस्टार, फर अ कम्प्लिट होम।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
7: 9856343434।
8: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280, 9815104549।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153।

0: नजर कति तिम्रो मनमा बिजाउँछ भने सानु, इलाई देऊ बिस, म सर्वत सम्झेर पिउँछु अनि तिमीलाई हेर्ने यी आँखा झिकेर लैजाऊ, बरु म आँखा बिना नै जिउँछु।
1: भगवानलाई झुक्ने गराउँछुको अपार सफलतापछि कमल बिसी मालदाई र तुलसी घट्टीको सुमधुर आवाजमा निरख बिसी मार्मीको लोक साङ्गीतिक कोसेली आँखा झिकेर लैजाऊ।

0: पीआरबीटी पुरुष 013-00-45-870 पीआरबीटी 60-45-20-31 सीआरबीटी महिला 013-00-45-869 पीआरबीटी 60-45-20-30
1: रामु खर्ताको उत्कृष्ट लय र निरख बिसी मार्मिकको उत्कृष्ट शब्द सृजना भित्र विमल अधिकारी अनि कल्पना पौडेलको सशक्त म्युजिक भिडियो अभिनयको साथमा नवीनतम लोक सांगीतिक कोशेली आँखा झिकेर लैजाऊ
0: भावना म्युजिक सोल्युसन द्वारा अब बजारमा सल्लाह र सुझावका लागि सम्पर्क 98480-99-749 98448-22307
2: आयो।

0: talking to
1: him. You're going out.
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल।

0: ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9846040344।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गर।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: आज आमाको मुख हेर्दै दिन आमाले आमलाई छोडेर गएको पनि कति छिटो 10 वर्ष बितिसकेछ। आमा हजुरले आमलाई छोडेर गएको छ, टुरु भएको छ आमा।

0: आमा दर्शन
1: चढेको रहेछु निकै छ।

0: ଅଛନ୍
1: ଆଶୀର୍ବାଦ
0: ଆମ ମତ ଇସ୍ପାଲି ଆମର ପାଉନି ଛୁଟି ନାଇଁ ମିଳେ ନା ଆମର।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर 3 को छाना पनि छायो, तर के गरे नानी, 3 तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि 3 को छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई,

0: एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
0: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
2: मोबाइल नम्बर 98164066683,
0: 98563434.
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

जीवन संघर्ष हो भन्छन्, खै कस्तो संघर्ष हो। न त तिमीलाई पाउन सके, न त तिमीलाई मनबाट नै हटाउन सके। सायद हटाउन सकेको भए वेदनाको रोटीसँग आँसुका नुठीला ठिकाहरू चपाउँदै चपाउँदै बस्नु पर्थेन होला। ठिकै छ सानो, म जे जस्तो भए पनि तिमीलाई सधैँ सुखी र खुसी रहेको सुन्न पाऊ। हजारौँ पीडा बोकेर भए पनि जीवनभरि एक्लै जिउनेछु, आँसु पिउनेछु।

गीत संगीतको बजारमा सुपा दौराले म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गीत संग्रह आँसु पिउछु बरु। यमन खनालको म्युजिक एरेन्जमा प्रेम ओलीको उत्कृष्ट लय, भूपेन्द्र बीएमको शब्द सिर्जनामा अमित बाबुरोका र पूर्णकला विषयको सुमधुर स्वरमा सुपा दौराले म्युजिक प्राले मार्फत सर्वत्र बजारमा उपलब्ध छ। उत्पादक सुपा दौराली म्युजिक प्राली, प्रबन्ध निर्देशक यमन खनाल, 98490404।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0665650025।
3: सामाजिक सञ्जाल जी छ्यानली जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समय रि आफै न पासपोर्ट फेरदिल परे मो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना सूचना सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
1: समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक दमौली तनहु। सम्पर्क नम्बर 9840-00-61, 9866-73-344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
0: ब्यास 3 प्रशासन चोक दमौली।

0: एकोर टोलाउँदै थिए म, अचानक उनको आगमन।
1: अक्सिजन मिडिया प्राली सगौरा प्रस्तुत गर्दछ आयुष विशी को लोकदोहोरी गीत पूर्णिमाको रातमा। एयरबिटी 60-54-21-29
2: पूर्णिमाको रातमा समाउ मेरे हातमा जमिन घुम्नलाई कोही छैन साथ।
1: सागर थापाको उत्कृष्ट लय सृजना अनि आयुष विशी को उत्कृष्ट शब्द सृजना भित्र आयुष विशी र राधिका हमालको सुमधुर आवाज लोकदोहोरी गीत पूर्णिमाको रातमा।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: अनि तयो कागज के मेछि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लैबी?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लैर खलखाई।
3: अनि बैङ्गरी
4: बैङ्गरी
3: अँ
4: चढ चाहिँ तली लल्पर्दी
3: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तन ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क दक्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 5 63 7 15 र 98 41 12 07 40।
11: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

गीत संगीतको क्षेत्रमा चर्चा अनि परिचर्चा बटुल्ने क्रममा तिम्रो लायक भइनको अपार सफलतासँगै संघर्षशील कलाकार एवं लोकदोहोरी गायक प्रशान्त पौडेलको उत्कृष्ट शब्दसँगै प्रशान्त पौडेल र निशान केसीको सुन्दर लय सृजनामा चर्चित लोकदोहोरी गायक यमन खनाल र सिमरिका बिसीको सुमधुर स्वरमा सुपा देउराली म्युजिक प्रालीको सगौरव प्रस्तुति निशान केसीको गीत एल्बम तिम्रो मेरो फिरती।

स्वर यमन खनाल र सिमरिका बिसी, शब्द सृजना प्रशान्त पौडेल, लय प्रशान्त पौडेल र निशान्त केसी, सीआरबीटी 01600033558, पीआरबीटी 6054030390, युटिएल 7732942, प्रबन्धक यमन खनाल, सुपा देउराली म्युजिक प्राली काठमाडौँ, 98490404000।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरिउने सपना थियो, भर्तिउन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जन हेतरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेशन हरेक जेनेरेशन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

सानो यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपले यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।

0: यो जुनीमा तिमी सँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो, अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्रणाली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोक दोहोरी एल्बम अन्तिम पल्ट भेट्न आउ सानो।

सुर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404000

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817150898, 9464603385।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यौ तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
11: 9855343234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
12: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9855253080, 9814852518 र 9065153332।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: तिमीलाई फूल समझे, तिमीलाई जोन समझे, यो सारा दुनिया भुलेर तिमीलाई मनमा सजाए, तर खै कस्तो विडम्बना, जिउँदै चिथामाथि आगो लगाएर विदाईका हातहरू हल्लाउँदै हल्लाउँदै गयो।

थामिदैन आँसुका धाराहरू, तस्बिरलाई छुने कोसिस गर्छु तर यो मन मान्दै मान्दैन। सपनीमा विपनीमा तिम्रै यादले अर्ध पागल बनेको छु। बोलाउँछु तिम्रो नाम लिँदै तर तिमी बल्दै बल्दैनौ।

0033886686 पीआरबीटी 6054 0700। विदेशीका लाखौँ नेपालीहरूको यथार्थ कहानी र सत्य घटनामा आधारित बाँचे घर आउँछु नि फर्केर माधव खड्काको लय शब्द सृजनामा वासुदेव ढुङ्गाना, सन्तोष राजगिरी, गीता नेउपानेले आवाज दिनुभएको पूजा म्युजिक प्राली मार्फत बजारमा आएको यो गीत तपाईँ यति

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
3: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413838290, 98171 5160।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452582000।
8: सामाजिक सञ्जाल जी, छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आफैबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परि म न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9814127040।

0: हजुर जनता डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचारकर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीत संग्रह प्रशान्त पौडेल माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज
0: बधाई छ है अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनु होला।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफीबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ
5: बैंक सम्बन्ध सधैं भरिलाई
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844564936, 9865414437।
10: ब्यास 3 प्रशासन चोक, दमौली।
11: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: किशोर, रामजी खाँड र कृष्ण परियार, शब्द उमेश कुवर र सुन्दर खनाल, लय होमनाथ कुवर, एरेन्ज यमन खनाल,
1: पीआरबीटी पुरुष आवाज को लागि 6054-2082, महिला आवाज को लागि 6054-2083, यूटीएल पुरुष आवास को लागि 7732-68-05, महिला आवास को लागि 7732-68-06, स्मार्ट 30-13-443,
0: उत्पादक तथा वितरक सुपा देउराली म्यूजिक प्राली, प्रबंधक यमन खनाल, 98-490-40-400।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो। तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
4: 98 5 60 43 234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: It's a goal!
5: Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsa ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
6: Himstar, for a complete home.
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रो

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal!
4: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाउ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 58 00 700,
0: 98 460 40 344।
8: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
9: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
8: ए हो, म त त्यतैतिर लागे कान्छा।
9: हुन्छ हुन्छ दाई।
7: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
10: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
11: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
11: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
8: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
12: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
13: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
12: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
13: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: समिच्यो चोदा केमे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
15: खै खै बौ कोई लोटरी भर्दिलु वा
16: आङी समिच्यो लोटी पर्दिउ छामताई गुदी
15: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
17: सतर्कता न ठग दिबे के बचेन।
18: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
19: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
20: दाजु भाइको के गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
20: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
20: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक धितो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
0: नियन्त्रित लागू औषध ट्रामाडोल 78,400 ट्याब्लेट सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 3 बस्ने 41 वर्षीय मोहन प्रसाद कुर्मी र 35 वर्षीय प्रतिमा देवीलाई धादिङ जिल्ला रोराङ गाउँपालिका 9 असार 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 540 ट्याब्लेट र नाइट्राजेपाम 48 ट्याब्लेट सहित 12 जिल्ला निजगढ नगरपालिका 2 बस्ने 25 वर्षीय आर्यन घिमिरेलाई मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका 15 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 390 ट्याब्लेट र डाइक्लोमाइन 390 ट्याब्लेट सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 6 बस्ने 22 वर्षीय विवेक शाहलाई सोही ठाउँबाट असार 21 गते प्रहरीले पक्राउ गरेको छ।
2: आफ्नै 20 वर्षीय भाउजू सीमा राजवंशीको हत्या गरेको अभियोगमा मोरङ जिल्ला ग्रामथान गाउँपालिका 6 बस्ने 21 वर्षीय सौचन खवासलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी रौतहट जिल्ला ईशनाथ नगरपालिका 3 बस्ने 60 वर्षीय बुटन शाहको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 63 वर्षीय रामा अवतार शाह र उनकै छोरा 26 वर्षीय राम महेश्वर शाहलाई असार 23 गते प्रहरीले पक्राउ गरेको छ।
0: चाइनिज पिस्तोल एक थान, गोली 3 राउन्ड र म्यागजिन एक थान सहित मोरङ जिल्ला विराटनगर महानगरपालिका 17 बस्ने 51 वर्षीय नूर मोहम्मद र सोही महानगरपालिका 8 बस्ने 32 वर्षीय इमरान खान भन्ने मोहम्मद अहमदलाई सुनसरी जिल्ला गढी गाउँपालिका 1 असार 23 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी कटुवा पिस्तोल एक थान र गोली 1 राउन्ड सहित रौतहट जिल्ला गरुडा नगरपालिका 9 बस्ने 42 वर्षीय सदरे आलमलाई सोही नगरपालिका 5 असार 22 गते प्रहरीले पक्राउ गरेको छ।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाका 48 वर्षीय टीका कार्की, सुनसरीकी 46 वर्षीय सरिता बान्थावा राई, नुवाकोटका 25 वर्षीय अग्रिम विक्रम तिमथी, धादिङका 49 वर्षीय दीपक चन्द्र गौतम, मोरङका 44 वर्षीय धन प्रसाद काफले, रूपन्देहीकी 40 वर्षीय रूपा सुनार र जुम्लाका 29 वर्षीय रमेश स्वार रहेका छन्। पक्राउ परेका मध्ये टीकाले साइप्रस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 50,000 रुपैयाँ, सरिताले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 30,00,000 रुपैयाँ, अग्रिम विक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एकजना पीडितबाट 6,85,000 रुपैयाँ, दीपक चन्द्रले ग्रीस पठाइदिन्छु भन्दै तीनजना पीडितहरूबाट 7,94,000 रुपैयाँ, धनप्रसादले युएई पठाइदिन्छु भन्दै एकजना पीडितबाट 80,000 रुपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै तीनजना पीडितहरूबाट 21,00,000 रुपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 6,00,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरू उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 19, 21 र 22 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लमजुङका 45 वर्षीय पूर्ण बहादुर दुरा, दोलखाकी 42 वर्षीय कमला खत्री, सुर्खेतकी 24 वर्षीय सरस्वती गिरी, दोलखाका 27 वर्षीय रामकुमार श्रेष्ठ र बागलुङका 37 वर्षीय अमर सिंह घरती रहेका छन्। पक्राउ परेका मध्ये पूर्ण बहादुरले पोल्यान्ड पठाइदिन्छ भन्दै एकजना पीडितबाट 14,00,000 रुपियाँ, कमलाले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 4,45,000 रुपियाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै एकजना पीडितबाट 5,00,000 रुपियाँ, रामकुमारले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,00,000 रुपियाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ र ललितपुरको विभिन्न स्थानबाट असार 22 र 23 गते पक्राउ गरेको हो।
0: लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 6 30 वर्षीय अङ्कित राजगिरी र रोसी गाउँपालिका 2 35 वर्षीय रोमन तामाङलाई असार 19 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 32 एकजना पैदल यात्रीलाई मोटरसाइकलमा सवार दुईजना व्यक्तिहरूले निर्घात कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले अङ्कित राजलाई काठमाडौँ महानगरपालिका 32 बीसबाट र रोमनलाई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका तीनबाट

0: जानकारी हुनुको साथै पीडितको उजुरीको आधारमा सुरेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो।
1: ठगी आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा मोरङ जिल्ला विराटनगर महानगरपालिका 8 बस्ने 48 वर्षीय अभिषेक गिरीलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा असार 22 गते पक्राउ पुर्जी अनुमति प्राप्त भए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिहरूसँग चिन्जान एवं पहुँचका आधारमा आयोजनाको ठेक्का पार्ने विश्वास दिलाए परेको ठेक्काको कार्य आफ्नै आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रणाली मार्फत नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिई सो बमोजिमको कार्य नगरी ठेक्का सम्झौता रद्द भई पीडितलाई हानि नोक्सानी पुर्याएको खुल्न आएको छ। साथै गिरीले निर्माणमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई केही सवारी साधनहरू पीडितलाई जानकारी नदी कवाडीमा बिक्री गरेको तथा अन्य सवारी साधनहरू कब्जामा लिई पीडितलाई डर त्रासमा पारी काठमाडौँ स्थित घर जग्गा राजीनामा पास गरी लिएको एवं पीडितले अन्य व्यक्तिहरूसँग प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ प्राप्त गरेको समेत खुल्न आएको छ।
0: काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा 5 जनालाई काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट असार 19 र 21 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला महाङकाल गाउँपालिका 3 का 29 वर्षीय राजकुमार परियार, बागमती गाउँपालिका 5 का 24 वर्षीय सबिन भुलन, महाङकाल गाउँपालिका 5 का 33 वर्षीय इन्द्र बहादुर वाइबा, काभ्रे जिल्ला बेथानचौर गाउँपालिका 2 का 24 वर्षीय अनिल योञ्जन र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 2 का 29 वर्षीय पञ्चला बुलन रहेका छन्।
1: नाबालकको हत्यामा संलग्न रही फरार रहेका कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका 6 बस्ने 25 वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई असार 22 गते प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका 17 मा 10 वर्षीय तनु चौधरी असार 12 गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले धनगढी उपमहानगरपालिका 2 बाट उनलाई पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक धितो।

0: नमस्कार म्याम।
1: नमस्कार म्याम।
2: नमस्कार हजुर, भन्नुहोस् त के समस्या पर्यो हजुरहरूको?
0: एकजनाले हामीलाई नराम्रोसँग ठग्यो नि हजुर।
2: कसले के गरेर ठग्यो, विस्तृतमा भन्नुहोस् त।
1: मैले चिनेको मान्छे हो म्याम, त्यो घर उता पूर्वतिर भन्थ्यो, मेरो घर नजिकै गरगना बनाउने एउटा कारखाना थियो, त्यही कारखानामा ऊ काम गर्थ्यो।
2: अनि
1: एक दिन अचानक मेरो घरमा त्यो मान्छे आयो।
3: दाई नमस्कार, सन्चै हुनुहुन्छ दाई?
1: नमस्कार भाइ, सन्चै छु त। निकै समय पछि कताबाट हो आज एक्कासी?
3: म त दाईलाई नै भेटौँ भनेर आएको नि। अनि भाउजूहरू खोइ त देख्दिन त दाई?
1: भाउजू पनि यतै छिन् नि।
3: अनि पसल कस्तो चल्दैछ त दाई?
1: पसल ठिकै छ भाइ, घर व्यवहार चलेकै छ। बरु भाइको चकाचक होला नि, सुनको भाउ दिनदिनै बढेको बढी छ।
3: आफ्नै पसल भए पो चकाचक छ भन्नु दाई, अरूको पसलमा काम गर्नेलाई त कागलाई बेल पाक्यो के कुन्नी भने जस्तै त भन्यो दाई।
1: त्यो पनि हो हुन त।
3: मैले त त्यो सुन पसलमा काम गर्न छोडिसके नि दाई।
1: हो र, अनि किन छोडेको भाइ?
3: घरमा आमा पनि बिरामी, नेपालको कमाइले खासै उब लागेला जस्तो लागेन हो दाई मलाई त।
1: हुन त हो भाइ, अब के गर्छ त त्यसो भए?
3: अलिअलि खर्च पर्छ जुटाएर आमाको उपचार गर्नु पर्यो दाई, अनि राम्रो देश हेरेर विदेशतिरै लाग्नु पर्ला जस्तो छ।
1: ठिकै भन्यो, एकपल्ट विदेश त जानुपर्छ भाइ, विदेशको पैसा देखिन्छ। यहाँ त बिहान कमायो बेलुकी खायो अनि महिना पुग्दा त हात रित्तै हुन्छ भाइ।
3: त्यही भएर दाईको सहयोग पो माग्न आएको दाई म त।
1: होइन, कस्तो सहयोग होला भाइ भन न एकचोटि।
3: सुन धितो राखेर पैसा निकालौ कि भनेको दाई, हजुरले चिनेको भरपर्दो सुन पसल छैन दाई?
1: तिमी आफै घर गहना बनाउने ठाउँमा काम गर्ने मान्छेलाई सुन धितो राख्न मैले पसल देखाउनु पर्छ र?
3: हुन त हो दाई, दुई चार महिना घर बसेर फर्केको, फेरि आफू सुन बनाउने भित्रै बसेर हो, बाहिर पसलसँग त सङ्गतै हुँदैन दाई मेरो। फेरि छोडेको पसलमा के धितो राख्नुहोस् भन्न जानु भनेर नि दाई।
1: हुन त सुनको भाउ दिन दुई गुणा रात चार गुणा भइरहेको बेलामा जुन पसलले पनि राखिहाल्छ नि भाइ, त्यही माथि सत्यनारायण सुन चाँदी पसलमा गएर कुरा गरौँला नि, कति छ र सुन?
3: सुन त दुई टोला जति छ दाई, यही पैसाले विदेशको प्रोसेस पनि गरौँ कि भनेर सबै राखेर

0: अहिलेको समयमा 2 तोला सुन हुनु पनि ठुलै कुरो हो नि।
1: अब सुन जोड्न सकिन्छ जस्तो छैन दाइ, त्यही भएर बेच्नु भन्दा धितो राखेर पैसा लिन खोजेको हो मैले। आपद विपदमा काम चलाउनै पर्यो, पछि विदेश गएर कमाएपछि निकाल्नु पर्ला बरु।
0: ठिक छ त, अनि बिल त होला नि होइन भाइ?
1: किन नहुनु दाइ, यी बिल हेर्नुहोस् त।
0: अनि ब्याङ्कमा राखेर लिँदा हुन्थ्यो त, पसलको भन्दा ब्याज पनि कम लाग्थ्यो।
1: होइन दाइ, म फेरि सुनकै पसलमा काम गर्ने भएर पनि होला होइन, पसलमै सजिलो लाग्छ दाइ। ब्याङ्कले 70-80% दिन्छ क्या रे, त्यति पनि दिन पर्दैन दाइ तपाईँले। मलाई 3 लाख जति भए पुग्छ दाइ।
0: अहिले मसँग त त्यही 3 लाख पनि पो छैन त भाइ, क्यास त। भाइले लाने नै हो भने सुन राखेर 2 लाख जति चाहिँ दिन सक्छु कि।
1: मान्छे पनि हँसिलो हुनुहुँदो रहेछ दाइ, बरु चाहिए फेरि थपौँला नि। अहिलेलाई जति छ त्यति दिनुहोस् न दाइ है।
0: त्यसरी 2 तोला सुन भनेर नक्कली सुन दिएर 2 लाख ठगे नि हजुर। यो भीम भाइको कुरामा लाग्दाखेरि म फसे नि हजुर।
2: तपाईँ 20 वर्षदेखि सुनकै व्यापार गरेको मान्छे भएर नक्कली र सक्कली सुन पनि छुट्याउन नसक्ने? मैले त चिने जानेको मान्छे भनेर पसल मात्रै देखाएको हुँ, यसमा मेरो के दोष भन्नुहोस् त?
3: हेर्नुहोस्, आजकल यसै गरी नक्कली सुनलाई सक्कली भनेर साट्ने, धितो राख्ने, सक्कली भनेर नक्कली गहना साट्ने जस्ता अपराधका घटना एकदमै बढिरहेका छन्। त्यसैले यसमा सबभन्दा पहिला त आफै सतर्क हुनुपर्छ। हेर्नुहोस्, अनि त्यसको सम्पर्क नम्बर, ठेगाना केही राख्नु भएको छ कि छैन?
2: फोन नम्बर त थियो म्याम, तर अहिले अफ छ। ठेगाना त ठ्याक्कै यही भन्ने केही थाहा छैन म्याम। यहाँ भाडामा बस्ने कोठा पनि छोडिसकेको रहेछ उसले।
3: हेर्नुहोस्, यसरी सुन अथवा बहुमूल्य सामान धितो राख्दा पहिलो कुरा त अनिवार्य रूपमा आधुनिक मेसिनबाट परीक्षण गर्नुपर्छ, अनि अर्को कुरा भनेको बिल, रसिद वा कागजात देखाउँदैमा विश्वास गरिहाल्नु पनि हुँदैन। सम्बन्धित पसल वा कम्पनीमा सम्पर्क गरेर सत्यता बुझ्नुपर्छ क्या, उसले त्यो पसलबाट लिएको हो कि होइन, कति परिमाणमा लिएको हो भनेर बुझ्नुपर्छ। अनि विशेष गरी अपरिचित वा कमै चिनजान भएका व्यक्तिसँग चाहिँ यसरी ठुलो रकमको कारोबार गर्दाखेरि सावधानी चाहिँ अपनाउनु पर्छ।
2: सावधानी अपनाइएन,
3: त्यही त, त्यही भएर फस्यो। हेर्नु, अनि यसरी कारोबार गर्दा हतारमा निर्णय नगरेर आवश्यक परे परिवार, साथीभाइ वा जानकार व्यक्तिसँग पनि सल्लाह लिनुपर्छ क्या। अनि कारोबार गर्दा नागरिकता, फोन नम्बर, ठेगाना लगायतका विवरण सुरक्षित राखियो भने आफूलाई यस्तै घटना आइपर्यो भने सजिलो हुन्छ। कुनै शङ्का लाग्यो त्यस्ता व्यक्ति प्रति भने तुरन्त प्रहरीलाई जानकारी पनि गराउनु पर्छ।
0: गर्नुपर्ने त त्यही हो नि म्याम, बिल नै देखेपछि शङ्का गर्ने ठाउँ नै भएन। फेरि आफ्नै मान्छेले ल्याएको मान्छे भन्ने सोचियो, भित्र चाँदी राखेर बाहिर सुनको लेपन पो लगाएको रहेछ, तौल पनि ठ्याक्कै मिलेको थियो। सुनमा त मलाई ठग्यो ठग्यो, त्यसले त बिल समेत नक्कली बनाएर ठग्यो नि म्याम। कस्तो जमाना आयो हे तेरिका।
3: अब ठिक छ, अहिलेलाई चाहिँ उसको हुलिया सहितको सबै विवरण खुलाएर एउटा निवेदन दिएर जानुहोस्, हामी अनुसन्धान गर्छौँ र केही पत्ता लाग्यो भने चाहिँ तपाईँलाई खबर गरौँला।
0: हुन्छ म्याम, त्यो ठगलाई जसरी पनि पक्राउ गर्नुहोला।
3: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक धितो। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा बज्राचार्य, सहकर्मी अम्बिका केसी र मध्यपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

दमौली डायरीमा म मन्दिरासी राईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहु बर्ड फ्लूको जोखिममा सतर्कता अपनाउन आग्रह। सेती मादी पुल निर्माण अन्तिम चरणमा। नदी किनारमा मृत फेला परेकी महिलाको परिचय खुल्यो। सिद्धेश्वरी भूपू विद्यार्थी समाज गठन विद्यालय र पूर्व विद्यार्थी बीच सहकार्यको नयाँ आधार। सिद्धेश्वरी भूपू विद्यार्थी समाज गठन विद्यालय र पूर्व विद्यार्थी बीच सहकार्यको नयाँ आधार। र इस्टर बम विस्फोटमा नयाँ मोड़।

अब समाचार विस्तारमा। जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादन आवत जावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक पंक्षी व्यवसाय उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रबिन्सन अधिकारीले अनुरोध गर्नुभएको हो। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका सवारी साधनलाई निसंक्रमण गर्न काग लगायत जंगली पंक्षीसँग घरपालुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसार पसार गर्दा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र ढुवानी गर्न, अन्य संक्रमक रोग विरुद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाटलमा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। तनहुँको ब्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेतीमादी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति 85% पुगेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयको सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार निर्माणमा ढिलाइ गरिरहेको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेखनीय गति लिएको छ। पुलका जग र पिलर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो। निर्माण अभावका कारण केही समय रोकिएको स्टील संरचना जडानको काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढाइएको अन्तिम चरणमा पुगेको बताउनुभयो। गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको 155 मिटर लामो स्टील ट्रस पुलको निर्माण 2077 साल मंगसिर 19 गते सम्झौता मार्फत शुरू भएको हो। पुल निर्माणका लागि 32,40,27,000 रुपियाँ लागत निर्धारण गरिएको छ। कार्यालयको निरन्तर अनुगमन, प्राविधिक सुपरिवेक्षण र ताकेतापछि पछिल्लो समय निर्माण कार्यले अपेक्षित गति लिएको कार्यालयले जनाएको छ। 9.5 मिटर चौडा हुने पुल सञ्चालनमा आएपछि रिसिङ गाउँपालिका सहित दक्षिण तनहुँका बासिन्दालाई सदरमुकाम दमौलीसँग सडक पहुँच सहज हुनेछ। हाल निर्माण स्थलमा जनशक्ति र उपकरणको परिचालन बढाइएको छ। बाँकी काम पनि शीघ्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 9 दुलेगौडा स्थित सेती नदी किनारमा बिहिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको परिचय खुलेको छ। मृतक शुक्ला गण्डकी नगरपालिका 9 लामेश्वर निवासी 50 वर्षीय टिकामाया कामी रहेको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। प्रहरीका अनुसार बिहिबार बिहान नदी किनारमा एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको पहिचान गर्ने क्रममा मृतकको परिचय खुलेको हो। प्रत्यक्षदर्शीका अनुसार टिकामायाले नदी किनारमा आफ्नो ब्याग राखेर सेती नदीमा प्रवेश गरेकी थिइन्। त्यस बेला नदीमा पानीको बहाव उच्च रहेकाले स्थानीयले उद्धारका लागि प्रयास गर्न नपाउँदै उनी बगेर मृत्यु भएको बताइएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार टिकामाया 5 दिन अघि माइत पाती सुहारा आएकी थिइन्। उनी किन नदीमा प्रवेश गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले शव नदीबाट निकालेर जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा राखेको जनाइएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टम पछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ। मृतकका श्रीमान 1 छोरा र 1 छोरी रहेका छन्। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाइएको जनाइएको छ। ब्यास नगरपालिका 12 कमलबारी स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूलाई एकै सूत्रमा आबद्ध गर्ने उद्देश्यले सिद्धेश्वरी फुपू विद्यार्थी समाज गठन गरिएको छ।
असार 25 गते सम्पन्न भेलाले रविन्द्रराज शर्माको संयोजकत्वमा 9 सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिमा छविदीप आले, सूर्यराज कैनी, तीर्थ सुनार, हरिकृष्ण कैनी, सागर अधिकारी, विवेक थापा, सिर्जना शर्मा र रन्जु आले सदस्य रहनु भएको छ। नवनिर्वाचित तदर्थ समितिले समाजको विधान तयार गर्ने, सदस्यता विस्तार गर्ने तथा निकट भविष्यमै अधिवेशन सम्पन्न गरी निर्वाचित कार्य समिति गठन गर्ने तयारी गर्ने जनाएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्व विद्यार्थी बीच आपसी सम्बन्ध सुदृढ बनाउने, आर्थिक तथा प्राविधिक सहयोग जुटाउने, छात्रवृत्ति, करियर परामर्श, खेलकुद, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले समाज गठन गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले जनाउनु भएको। अध्ययन पूरा गरेका विद्यार्थीहरू विभिन्न पेसा, व्यवसाय र देश विदेशमा फैलिएका छन्। उनीहरूको अनुभव, ज्ञान, सिप र स्रोतलाई विद्यालयसँग जोड्न सकियो भने विद्यालयको विकासमा ठूलो योगदान पुग्न सक्छ। यही कारणले पछिल्ला वर्षहरूमा पूर्व विद्यार्थी समाज गठन गर्ने अभ्यास बढ्दै गएको छ। सिद्धेश्वरी माध्यमिक विद्यालयमा पनि भूपो विद्यार्थी समाज गठन हुनु सकारात्मक कदमका रूपमा लिन सकिन्छ। यसले विद्यालय र पूर्व विद्यार्थी बीचहरूको सम्बन्धलाई संस्थागत बनाउने मात्र होइन, विद्यालयको भौतिक तथा शैक्षिक विकासमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यद्यपि समाज गठन गर्नु मात्र पर्याप्त हुँदैन, तदर्थ समितिले विधान निर्माण, नियमित गतिविधि सञ्चालन, सबै पुस्ताका पूर्व विद्यार्थीलाई समेट्ने सदस्यता अभियान, पारदर्शी आर्थिक व्यवस्थापन तथा विद्यालयसँग समन्वय गरेर दीर्घकालीन योजना अघि बढाउन सके मात्र यसको वास्तविक उद्देश्य पूरा हुनेछ। यदि समाजले छात्रवृत्ति कोष स्थापना, पुस्तकालय तथा प्रयोगशाला सुधार, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग, करियर मार्गदर्शन, रोजगार तथा उद्यमशीलता सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सफल भयो भने विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ बन्नेछ। स्थानीय समुदाय, विद्यालय व्यवस्थापन र पूर्व विद्यार्थी बीचको सहकार्यलाई संस्थागत बनाउने दिशामा सिद्धेश्वरी भूपो विद्यार्थी समाजको गठनलाई विद्यालयको दीर्घकालीन विकास र गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण शुरूआतका रूपमा हेरिएको छ। अब विदेशको खबर। श्रीलंकाको इतिहासकै सबैभन्दा घातक मानिएको सन् 2019 स्टम बम विस्फोट प्रकरणमा 7 वर्षपछि अनुसन्धानले नयाँ मोड लिएको छ। एक समय देशको राज्य गुप्तचर सेवाको नेतृत्व गरेका सेनानिवृत्त मेजर जनरल सुरेश सल्लेमाथि सरकारले आक्रमणको योजनाकार भएको आरोप लगाएपछि घटनाको आधिकारिक विवरणमाथि गम्भीर प्रश्न उठेको छ। सन् 2019 अप्रिल 21 चर्च र 5-स्टार होटललाई लक्षित गरी भएका आत्मघाती विस्फोटमा 279 जनाको मृत्यु भएको थियो भने 500 भन्दा बढी घाइते भएका थिए। मृतक मध्ये 45 जना विदेशी नागरिक थिए। तिनीहरूमा अस्ट्रेलिया, बेलायत, चीन, डेनमार्क, नेदरल्याण्ड, जापान र अमेरिकाका नागरिक पनि थिए। त्यस बेला 7-0 मुस्लिम आत्मघाती आक्रमणकारीले इस्लामिक स्टेट आईएसबाट प्रेरित भएर आक्रमण गरेको सरकारी निकर्ष सार्वजनिक गरिएको थियो। तर पछिल्लो अनुसन्धानले घटनालाई नयाँ दिशातर्फ मोडेको छ। सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजयपालले गत जुनमा संसदमा इस्लामिक अतिवादीसँग मिलेर आक्रमणको रणनीतिक योजना बनाएको आरोप लगाउनु भएको थियो। उहाँका अनुसार आक्रमण हुनुभन्दा 3 साता अघि सल्लेले सम्भावित लक्ष्यबारे जानकारी संकलन गर्न केही मुस्लिम व्यक्तिहरूसँग भेट गर्नुभएको थियो। सरकारी अनुसन्धानले बम आक्रमणकारी र कम्तीमा 2 राज्य गुप्तचर निकाय बीच सम्बन्ध रहेको संकेत गरेको पनि बताइएको छ। सल्लेलाई फेब्रुअरीमा आतंकवाद विरोधी कानून अन्तर्गत पक्राउ गरिएको भए पनि उहाँ विरूद्ध औपचारिक अभियान भने दर्ता गरिएको छैन। उहाँले आफूमाथिका सबै आरोप अस्वीकार गर्नुभएको छ। उहाँको अर्को अदालतमा सुनवाई शुक्रबारका लागि तोकिएको छ। घटनाबारेको पछिल्लो अनुसन्धानले यसलाई केवल गुप्तचर असफलता नभई योजनाबद्ध गुप्त अपरेसन भएको हुन सक्ने आशंका पनि अघि सारेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। त
सुस्त नहो बर्ड फ्लू को जोखिम में सतर्कता अपनाउन आग्रह सेती मादी पुल निर्माण अंतिम चरण में नदी किनार में मृत फेला परेकी महिला को परिचय खुलियो सिद्धेश्वरी भूपु विद्यार्थी समाज गठन विद्यालय र पूर्व विद्यार्थी बीच सहकार्य को नया आधार र ईस्टर बम विस्फोट में नया मोड़।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै

0: सबै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास 4 किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 065-65-65

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होल

0: कहाँ पाउनु इन्टरनेट फाटेको मन सकिन सिउनलाईको सफलतापछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषय वस्तु र सन्देशमूलक गीत
1: भइगो अब बदनाम नगर

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट। मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9805700700।
6: 9846040304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: 94.2 दमौली FM, समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा।

0: गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर,
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460 40 344।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9560443।

0: कागज के मेछि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तली लल्पर्दि
0: चम लल्पर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840100061 9066373344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
10: 9556043234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफगाफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
13: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 3739

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवन भरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाई र पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803380384, 9846 3739।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98560 66056।